0: राजामन्त्र र एउटै राष्ट्रिय एजेन्डा लगानी मात्रै भएको उल्लेख गर्नुभएको छ। कानुन संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारको काम समयबद्ध तालिका अनुसार कार्यान्वयन गर्ने उहाँले बताउनु भएको छ। वाग्लेले आफू र प्रधानमन्त्रीबीच असमझदारी छैन भन्नुभएको छ।
1: बजारमा एउटा मसला भएको छ, अर्थमन्त्री देखिएन नि खै भन्ने छ, यो सोझै सामान्य ज्यूसँग यहाँहरूको प्रत्यक्ष विथ नो फिल्टर नो इन्टरमिडिएसन सोझै होस् भन्ने अब धेरैको चाहना पनि छ। प्रधानमन्त्रीजी आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरू नदेखिनु भएको भएर यो हामीले सभामा नै गरेको प्रत्येक क्याबिनेट पछि हामी प्रधानमन्त्रीज्यूसँग म बस्छु 30 मिनट 40 मिनट 50 मिनट, हिजो 50 मिनटसम्म थिएँ। तर यो बजारमा चाहिँ अनेक चाहिँ अफवाहहरू झुटहरू
0: डाक्टरहरूले आज बुधबार पनि बिरामी नजाँच्ने भएका छन्। नेपाल चिकित्सक संघले देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहने जनाएको छ। संघको आकस्मिक बैठकले आन्दोलनका कार्यक्रमलाई अर्को दिन पनि निरन्तरता दिने निर्णय गरेको हो। वीरगन्ज नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडमा संलग्न व्यक्तिमाथि प्रभावकारी कानुनी कारवाही हुन नसकेको भन्दै संघले असन्तुष्टि जनाएको छ। संघका अनुसार काठमाडौँ उपत्यका चिकित्सक तथा स्वास्थ्यकर्मी माइतीघरमा भेला भएर विरोध प्रदर्शन गर्नेछन्। त्यस्तै उपत्यका बाहिर कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै आफ्नै कार्यस्थलमा विरोध कार्यक्रम सञ्चालन गर्नेछन्। नेपाल चिकित्सक संघले घटनाको 4 दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने काम अघि नबढेको दावी गरेको छ। वीरगन्जको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा पनि दिएका छन्। अस्पतालका 70 जनाभन्दा बढी चिकित्सक मध्ये 65 जनाले सामूहिक राजीनामा दिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभएको हो। पूर्वी अफ्रिकामा बेलायती सेनाको तालिममा असर पार्न सक्ने संयुक्त अधिराज्य र केन्याबीचको कूटनीतिक विवाद समाधान भएको छ। विवाद समाधान भएसँगै यसै वर्षको अन्त्यतिर केन्यामा एक्सर्साइज हराका स्टम्प तय भएको छ। थप जानकारी हाना किङबाट।
2: Last week, UK officials said Kenya had refused to issue access permits for BATAC, the British Army training unit in Kenya, thus forcing the MOD to cancel all upcoming training deployments. 1st Battalion, the Duke of Lancaster's regiment, were supposed to be heading out to the country this autumn. Forces News understands Kenyan authorities have now granted the licences, clearing the way for future deployments to go ahead.
3: DFPS is coming to
0: Namaskar.

0: BFBS Gorkha Radio。
1: ए केटा हो किन रसाइला आज पारी जिमाल बाजेको घरमा रमाइलो छ अरे पारी गाउँको केटीहरु पनि आउँछ होला रमाइलो गर्न जानु पर्छ है लु लु हुन्छ
2: ओइ केटी हो हाँ भन न आज जिमाल बाको घरमा रमाइलो छ अरे रमाइलो हेर्न त जाने हो पल्लो गाउँका केटाहरु आउँछ होला पछौरा तान्छ विचार गर है
3: ल ल तैले चिन्ता नलिन

0: यो BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।

0: संघीय संसदका दुई समितिको बैठक आज बस्दैछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनवाई समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ। संघीय संसद सचिवालयका अनुसार संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मान बहादुर कार्की विरूद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ। यस्तै प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समिति समक्ष आमन्त्रण गरी सुनवाई गरिनेछ। समितिले हिजो आयुक्तमा प्रस्तावित गुरूप्रसाद द्वारा डाक्टर राजीव सुब्बालाई आमन्त्रण गरी सुनवाई गरेको थियो। यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटना प्रकरणमा नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कार्यवाही गर्न प्रयत्नरत रहेको बताउनु भएको छ।
1: मध्यरातमा सामाजिक सञ्जालमा सन्देश दिएर प्रधानमन्त्री शाहले सरकारले आफ्नो पूरा शक्ति लगाएर परिणाम दिने बताउनु भएको हो। घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको तर पुग्दो नभएको र सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुमाएको तथा घाइते भएका उल्लेख गर्नुभएको छ। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन भन्दै उहाँले यसबारेमा अनुसन्धान सुरु गरेर कानुन बमोजिम कारवाही हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीका रूपमा मात्र नभएर नागरिकका रूपमा सुनसरीमा भएका घटनाक्रमबाट दुखी रहेको भन्दै उहाँले मृतकका परिवारलाई सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने वाचा गर्नुभएको छ। यो घटनाबाट पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
0: सत्तारूढ रासोपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विषयमा सबै दलसँग छलफल गर्नुहुने भएको छ। छलफलका लागि आज बिहान 8 बजे सिंहदरबार लेखा समिति बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको हो। बैठकमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर आमन्त्रण गर्नुभएको महामन्त्री आचार्यको भनाइ छ। यहीबीच कांग्रेस सभापति गगन कुमार थापाले सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका आवश्यक देखिएको बताउनु भएको छ। सन्देश दिँदै सभापति थापाले सरकारलाई जिम्मेवार बनाउने वाचा पनि गर्नुभएको छ।
2: यो क्रममा सबै स्थानीयवासीलाई, सामाजिक संघ संस्थालाई, सबै राजनीतिक दलहरूलाई र सबै नागरिकहरूलाई पनि यही कुरामा अपील गर्न चाहन्छु। यो बेलामा सबैले एकपटक गम्भीर भएर सोचौँ, धैर्य बनाऊ, संयमता र संवादबाट, हिंसा र उत्तेजनाबाट होइन समस्याको समाधान निकाल्न सकिन्छ भन्ने प्रयत्न गरौँ। स्थितिलाई सम्हालौँ। गल्ती कमजोरी जसले गरेको छ उसले मूल्य चुकाउनै पर्छ। सरकारलेसँग जवाफ हामी माग्ने नै छौँ, सरकारले यसको जिम्मा लिनु पनि पर्छ। तर यो बेलामा हामी सबै नागरिकको पनि जिम्मेवारी छ, त्यो जिम्मेवारी पनि पुरा गरौँ।
0: साम्प्रदायिक झडप नियन्त्रणका लागि सुनसरीका 10 स्थानीय तहमा कर्फ्यू जारी भएको छ। इटहरी उपमहानगरका 16 र 17 नम्बर ओडाका साथै रामधुनी नगरका 1 र 5 नम्बर ओडामा पनि पूर्व पश्चिम राजमार्गमा कर्फ्यू लगाइएको हो। इनरुवा र दुहबी नगरपालिकाका सबै क्षेत्रमा समेत कर्फ्यू लगाइएको सीडीओ ईश्वरी प्रसाद अर्यालले उल्लेख गर्नुभएको छ। यस्तै गाउँपालिकाहरू भोकराहा, नरसिंह, कोशी, गढ़ी, देवानगंज, हरिनगर र बर्जुका सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। सुनसरीका धरान उपमहानगर र बराहा क्षेत्र नगर बाहेक सबै तहमा कर्फ्यू लागेको छ। कर्फ्यू लगाइएका बेला हिजुलका साथै भेला, जुलुस, बैठक, घेराउ जस्ता गतिविधि गर्न नपाइने उल्लेख छ। सुनसरीमा हिन्दू र मुस्लिम समुदाय बीच तनाव बढ़ेपछि कर्फ्यू लगाइएको हो। गैराती मुलुकका मध्य र पूर्वी क्षेत्रमा पानी परेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको र एक दुई ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा धादिङको गजुरीमा 80 मिलिमिटर मापन भएको छ। बागमती प्रदेशका केही ठाउँमा, कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको हो। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। जापानको कुमा मोतोमा 7.1 म्याग्नेच्युडको भूकम्पपछि उद्धार कार्य जारी छ। केन्द्रीय भवन भत्किएपछि हराइरहेका सर्वसाधारणको खोजी भइरहेको अधिकारीहरूले बताएका छन्।
3: यो PFBS गोर्खा रेडियो हो।

वक्त जैसे ठहर गया है यहीं, हर तरफ एक अजब उदासी है, बेघरा

0: नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोड़फोड़को घटनामा संलग्नमाथि कड़ा कानूनी कार्यवाही नभएको भन्दै संघले हिजो आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। आज बिहान 10 बजे काठमाण्डुको माइती घर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। का जिल्लामा भने प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने र आफ्नो कार्यस्थलमा धरना तथा विरोध प्रदर्शन गर्ने भनिएको छ। चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विषयमा सबै दलसँग छलफल गर्नुहुने भएको छ। छलफलका लागि अहिले 8 बजे सिंहदरबार लेखा समिति बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको छ। बैठकमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्त ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर आमन्त्रण गर्नुभएको महामन्त्री आचार्यको भनाइ छ। यहीबीच कांग्रेस सभापति गगन थापाले सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका आवश्यक देखिएको बताउनु भएको छ। सन्देश दिँदै सभापति थापाले सरकारलाई जिम्मेवार बनाउने वाचा पनि गर्नुभएको छ।
1: यो क्रममा सबै स्थानीयवासीलाई, सामाजिक संघ संस्थालाई, सबै राजनीतिक दलहरूलाई र सबै नागरिकहरूलाई पनि यही कुरामा अपिल गर्न चाहन्छु। यो बेलामा सबैले एकपटक गम्भीर भएर सोचौं, धैर्य बनाऊ, संयमता र संवादबाट, हिंसा र उत्तेजनाबाट होइन समस्याको समाधान निकाल्न सकिन्छ भन्ने प्रयत्न गरौँ। स्थितिलाई सम्हालौँ। गल्ती कमजोरी जसले गरेको छ उसले मूल्य चुकाउनै पर्छ। सरकारलेसँग जवाफ हामी माग्ने नै छौँ। सरकारले यसको जिम्मा लिनु पनि पर्छ। तर यो बेलामा हामी सबै नागरिकको पनि जिम्मेवारी छ, त्यो जिम्मेवारी पनि पूरा गरौँ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटना प्रकरणमा नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कार्यवाही गर्न प्रयत्नरत रहेको बताउनु भएको छ।
2: मध्यरातमा सामाजिक सञ्जालमा सन्देश दिएर प्रधानमन्त्री शाहले सरकारले आफ्नो पूरा शक्ति लगाएर परिणाम दिने बताउनु भएको हो। घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको तर पुग्दो नभएको र सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुमाएको तथा घाइते भएका उल्लेख गर्नुभएको छ। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन भन्दै उहाँले यसबारेमा अनुसन्धान सुरु गरेर कानुन बमोजिम कारवाही हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीका रूपमा मात्र नभएर नागरिकका रूपमा सुनसरीमा भएका घटनाक्रमबाट दुखी रहेको भन्दै उहाँले मृतकका परिवारलाई सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने वाचा गर्नुभएको छ। यो घटनाबाट पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
0: शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी आज गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रू भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तिलाई नै गुरू भनिन्छ। यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता सम्मान माने आचार्य देव भव भनिन्छ। गुरू पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा शिक्षा दिने गुरूप्रति सद्भाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी 4 भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। 5 वेद समेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो। यस अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेशनले चम्पादेवी ब्रह्मानन्द सरस्वती ग्राममा गुरू पूर्णिमा विशेष कार्यक्रमको आयोजना गरेको छ। भारतले नेपाल समेत छोएको लिपुलेख हुँदै चीनसँग द्विपक्षीय व्यापार गर्ने विवादित निर्णय कार्यान्वयन गर्ने भएको छ।
2: पाक्षिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेख हुँदै चीनसँग कारोबार हुने बताउनु भएको हो।
3: इन द्याट प्रेस रिलिज यु वुड हैव सीन द्याट बोथ साइड्स ह्याड अग्रीड द्याट बॉर्डर ट्रेड थ्रु 3 डेजिग्नेटेड ट्रेडिङ पॉइंट्स नेमली लिपुलेख, शिपकिला एन्ड नथुला पास would be resumed. So, you know, it is a decision which was taken at that time and we had informed you as and when these discussions had happened.
4: Yo, ahli sabaka khabar itni kul khabar itni ho.

0: सत्तारूढ़ दल रासोपाको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ। रासोपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। सिंहदरबारको सार्वजनिक लेखा समितिको हलमा शुरू भएको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङदम्बे, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, सांसद खुशबु ओली, जनमत पार्टीका अध्यक्ष सिक्के राउत लगायतका नेताहरू सिंहदरबार पुग्नु भएको छ। रासोपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताउनु भएको छ। भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ़को धौली गंगा जलविद्युत परियोजनाको बाँध आज खोल्ने भएकाले महाकाली तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले आग्रह गरेका छन्। एनएचपीसी लिमिटेड, धौली गंगा पावर स्टेशन, धार्चुलाले सिल्ट सफा गर्न बाँध खोलेपछि नदीमा जलसतह बढ़ने भएकाले सतर्कता अप्नाउन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले जानकारी दिनुभयो। आज बाँध खोलेपछि भोलि बेलुका 6 बजेसम्म सिल्ट सफाईको काम हुनेछ। यो अवधिमा महाकाली नदीमा जलस्तर बढ़ने हुँदा नदी तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै पालिका सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउन भनिएको छ। एमाले र नेकपा बीच भएको तीन बुधे सहमति अनुसार प्रदेशमा नयाँ सरकार गठन शुरू भएको छ। एमालेको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टीका मंगल बहादुर शाही मुख्यमन्त्री बन्नुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। मुख्यमन्त्री शाहीले आज शपथ ग्रहण गर्नुहुनेछ। एमाले र नेकपा बीच गएको साउन 9 गते सत्ता समीकरणका लागि सहमति भएको थियो। त्यस अनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। शाहीलाई आफ्नै दल नेकपाका 14 जना र सत्ता साझेदार दल एमालेका 10 जना गरी 24 जना सांसदको समर्थन छ। 40 सदस्य कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 21 सीट आवश्यक पर्छ। कर्णाली प्रदेश स्थापना भए ता पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाही, त्यसपछि क्रमशः जीवन बहादुर शाही, राजकुमार शर्मा, एमलाल कडेल मुख्यमन्त्री बनिसक्नु भएको छ। भारतले नेपाल समेत छोएको लिपुलेख हुँदै चीनसँग द्विपक्षीय व्यापार गर्ने विवादित निर्णय कार्यान्वयन गर्ने भएको छ।
1: पाक्षिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेख हुँदै चीनसँग कारोबार हुने बताउनु भएको हो।
2: इन द्याट प्रेस रिलिज यु वुड हैव सीन द्याट बोथ साइड्स ह्याड अग्रीड द्याट बॉर्डर ट्रेड थ्रु 3 डेजिग्नेटेड ट्रेडिङ पॉइंट्स नेमली लिपुलेख, शिपकिला एन्ड नथुला पास would be resumed. So, you know, it is a decision which was taken at that time, and we had informed you as and when these discussions had happened, and now those things are being taken forward.
1: प्रवक्ता जयसवालले प्रधानमन्त्री बलेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले सुटुक्क गरेको भनिएको भारत भ्रमणबारे थाहा नभएको बताउँदै शाहलाई दिल्ली आउन निमन्त्रणा भने दिइएको जानकारी दिनुभएको छ।
2: Whether we have invited the Prime Minister of Nepal or not, yes, an invitation has been extended to the Prime Minister of Nepal to visit India.
0: सरकारले स्थानीय तहलाई खाद्य निरीक्षक राखेर खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षेत्रभित्र खाद्य बजारको नियमित अनुगमन, निरीक्षण र नियमन गर्ने व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयको आग्रह बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सबै स्थानीय तहलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन कार्यान्वयनका लागि परिपत्र गरेको हो। परिपत्रमा होटल, रेस्टुरेन्ट, चमेना गृह, क्यान्टिन, भोजनालय लगायतका व्यवसायीले स्थानीय तहबाट अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न भनिएको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेको छ। बेगंज स्थित नारायण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि आन्दोलनका कारण सार्वजनिक गरेको हो। खबर यति नै, नमस्कार।

0: SBS गोर्खा रेडियो
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सत्तारूढ रासोपाको आह्वानमा सर्वदलीय बैठक अहिले जारी छ। रासोपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको हो। सिंहदरबारको सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङदम्बे, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृतिका पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेल, सांसद खुशबु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरू सिंहदरबार पुग्नु भएको छ। रासोपाका महामन्त्री बीपी आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट नेपाली कांग्रेसका सभापति गगन थापा बाहिरिनु भएको छ। बैठक शुरू भएको केही समयमै उहाँ बैठक छोडेर निस्कनु भएको हो। सुनसरी घटना लगायतका विषयमा छलफल गर्न लामिछानेले बोलाएको सर्वदलीय बैठक अहिले पनि जारी छ। बैठकमा एमाले महासचिव शंकर पोखरेल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका विभिन्न दलका शीर्ष नेता सहभागी हुनुहुन्छ। साम्प्रदायिक झडप नियन्त्रणका लागि सुनसरीका 10 स्थानीय तहमा कर्फ्यू जारी भएको छ। देवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। इटहरी उपमहानगर 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिका तथा भोकराहा, नरसिंह, कोशीगढ़ी, देवानगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाइएको हो। तोकेका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अरियालले जानकारी दिनुभयो। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगंजको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि कड़ा कानूनी कार्यवाही नभएको भन्दै संघले हिजो आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। आज बिहान 10 बजे काठमाडौँको माइतीकर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ। काठमाडौँ बाहिरका जिल्लामा भने प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने र आफ्नो कार्यस्थलमा धरना तथा विरोध प्रदर्शन गर्ने भनिएको छ। चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। एमाले र नेकपा बीच भएको 3 बुँदे सहमति अनुसार प्रदेशमा नयाँ सरकार गठन शुरू भएको छ। एमालेको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टीका मंगलबहादुर साई मुख्यमन्त्री बन्नुभएको छ। प्रदेश प्रमुख एकेराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। मुख्यमन्त्री शाहीले आज शपथ ग्रहण गर्नुहुनेछ। एमाले र नेकपा बीच गएको साउन 9 गते सत्ता समीकरणका लागि सहमति भएको थियो। त्यस अनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। शाहीलाई आफ्नै दल नेकपाका 14 जना र सत्ता साझेदार दल एमालेका 10 जना गरी 14 जना सांसदको समर्थन छ। 40 संसदीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 21 सीट आवश्यक पर्छ। कर्णाली प्रदेश स्थापना भएता पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर साई, त्यसपछि क्रमशः जीवन बहादुर साई, राजकुमार शर्मा, एमलाल कडेल मुख्यमन्त्री बनिसक्नु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले लगानी मैत्री वातावरण निर्माणका लागि 42 कानून खारिज तथा संशोधनको प्रक्रियामा रहेको बताउनु भएको छ। निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा अर्थमन्त्री डाक्टर मुआग्लेले आफूहरूको एउटै साझा मन्त्र र एउटै राष्ट्रिय एजेण्डा लगानी मैत्री भएको उल्लेख गर्नुभएको छ। कानून संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारको काम समयबद्ध तालिका अनुसार कार्यान्वयन गरिने बताउनु भएको छ। वाग्लेले आफू र प्रधानमन्त्री बीच असमझदारी छैन भन्नुभएको छ।
1: बजारमा एउटा मसला भएको छ, अर्थमन्त्री देखिएन नि खै भन्ने छ, यो सोझै सामान्य ज्यूसँग यहाँहरूको प्रत्यक्ष विथ नो फिल्टर, नो इन्टरमिडिएसन सोझै होस् भन्ने अब धेरैको चाहना पनि छ। प्रधानमन्त्री आफै पनि
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: बीएसबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलले सरकारले संवेदनशील विषयमा सहकार्यलाई निषेध गर्न खोजेको धारणा राखेका छन्। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदम्बेले सद्भाव र शान्ति कायम गर्नका लागि सरकारले गम्भीरता नदेखाएको भन्दै रासुपा सभापतिलाई ध्यानाकर्षण गराएको बताउनुभयो। यस्तो अवस्थामा सरकारले बैठक र सम्वाद बोलाउनु पर्नेमा त्यसलाई प्रधानमन्त्रीले व्यवस्था गरेको धारणा नेताहरूले राखेको उहाँको भनाइ छ। यस्तै एमाले महासचिव शंकर पोखरेलले पनि सरकारले दलीय सम्वाद र सहकार्यलाई निषेध गरिरहेको विषयमा ध्यानाकर्षण गराइएको बताउनुभयो। बैठकमा राप्रपाले पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएको अध्यक्ष राजेन्द्र लिङदेलको भनाइ छ। कपिलवस्तुको महाराजगंज एक गैडहवामा ट्रकले मोटरसाइकल साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चारजनालाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो। चिकित्सकले तीनजनालाई मृत घोषणा गरेको हो। घाइते एकजनाको उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले कपिलवस्तुका प्रमुख राजन ढकालका अनुसार दुईजना साइकल यात्री र एकजना पैदल यात्रीको मृत्यु भएको हो। साम्प्रदायिक झडप नियन्त्रणका लागि सुनसरीका 10 स्थानीय तहमा कर्फ्यू जारी भएको छ। दिवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले गैरातीदेखि फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। इटहरी उपमहानगर 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिका तथा भोक्राहा नरसिंह, कोशी गढ़ी, देवानगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाइएको हो। तोकेका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अरियालले जानकारी दिनुभएको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगंजको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि कड़ा कार्यवाहीको नभएको भन्दै संघले हिजो आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। आज बिहान 10 बजे काठमाडौँको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँ बाहिरका जिल्लामा भने प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने र आफ्नो कार्यस्थलमा धरना तथा विरोध प्रदर्शन गर्ने भनिएको छ। चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। कपिलवस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्। दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्। गत असार 31 पछि कृषि सामग्री तौलिहवा र साल ट्रेडिङ कर्पोरेशन कृष्णनगरबाट मल वितरण कार्य रोकिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा जिल्ला मल व्यवस्थापन समितिका सचिव घनश्याम चौधरीले बताउनुभयो। मल वितरण कार्य रोकिँदा किसानहरू चिन्तित बनेको उहाँको भनाइ छ। सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखाका प्रमुख विष्णु भण्डारीले साउन 1 देखि मल बिक्री वितरण रोकिएको बताउनुभयो। उहाँले सीमित स्टक बाँकी भए पनि चालू आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नहुँदा मल बिक्री वितरणमा समस्या आएको बताउनुभयो। बेलायती सेनाको प्रशिक्षण कार्यक्रम प्रभावित हुने गरी उत्पन्न भएको बेलायत र केन्या बीचको कूटनीतिक विवाद अन्तत समाधान भएको छ। सीओ भन ह्यारिसको रिपोर्ट।
1: लास्ट वीक यूके अफिशियल सेड केन्या हैड रिफ्यूज्ड टू इश्यू एक्सेस परमिट्स फर बटक, द ब्रिटिश आर्मी ट्रेनिंग यूनिट इन केन्या, फोर्सिंग द एमओडी टू कैंसल ऑल अपकमिंग ट्रेनिंग डिप्लॉयमेंट्स। 1st Battalion, the Duke of Lancaster's regiment, was supposed to be heading out to the country this autumn. But now a UK government spokesperson has confirmed that the Kenyan government has agreed to issue the necessary permissions for Exercise Haraka Storm to take place in Kenya later this year after all. The breakthrough came after talks between the two governments, with the Kenyan minister describing it as proof the countries could resolve disagreements through dialogue. A UK government spokesperson says, "We greatly value the close cooperation and shared commitment between the UK and Kenya, which has enabled the progress."
0: लगातारको वर्षापछिको भारी र पहिरोका कारण 5 प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

0: चाहिँ नि त काठमाडौँ गएको थियो, फर्केर आएछौ त नि।
1: के अर्नीहरू वहाँ बसेर तिम्रो मै गाउँहरूको मैले पानी ल्याएँ मलाई त
0: हो र
1: हो नि।

0: यो BFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: मिलाइन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा शान्ति र सामाजिक सद्भावको लागि सामूहिक अपील जारी गर्ने विषयमा दलहरू एकमत देखिएका छन्। विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई र पछिल्ला घटनाहरूमा सरकारको उपस्थिति साथै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। रासोपा सभापति लामिछानेले भने प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहेको भन्दै सरकारको बचाउ गर्नुभएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रश्न गर्नुभएको छ। रासोपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामूहिक पहल गरेकोमा धन्यवाद दिँदै यतिखेर सरकार कहाँ र के गर्दैछ भनेर प्रश्न गर्नुभएको हो। यस्तै बैठकमा एमाले महासचिव शंकर पोखरेलले महत्वपूर्ण विषयमा संवादको पहल राजनीतिक दलहरूले भन्दा पनि सरकारले गर्नुपर्ने धारणा राख्नुभयो। सुनसरी घटनामा सुरक्षा निकायहरूले आवश्यकता भन्दा बढ़ी बल प्रयोग गरेको उहाँको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्ता घटनामा राजनीतिक दलहरूको महत्वपूर्ण भूमिका भए पनि सुनसरी घटनाको समाधान गर्ने मुख्य जिम्मेवारी सरकारकै भएको बताउनुभयो। प्रधानमन्त्रीले सार्वजनिक रूपमा धारणा व्यक्त नगर्नु तथा आवश्यक पहल नगर्नु आश्चर्यजनक भएको उहाँको भनाइ छ। बैठकमा श्रम संस्कृति पार्टीका आर्यन राईले जनकपुर र सुनसरी दुवै घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेलले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति बारे प्रश्न उठाउँदै सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभयो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र सरकारबारे समीक्षाको बिन्दुमा पार्टी नपुगेको बताउनु भएको छ। सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेकाले अहिले नै समीक्षाको अवस्थामा पार्टी नपुगेको बताउनु भएको हो। सुनसरीको देवानगंज प्रकरणपछि आयोजित सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएका थिए। बैठकपछि लामिछानेले अप्ठ्यारो परिस्थितिमा सर्वपक्षीय पहल सहकार्य र समझदारी खोज्ने राजनीतिक संस्कारका पक्षमा रासोपासहित सबै दल एकै ठाउँमा भएको बताउनुभयो। घटनाको प्रारम्भिक चरणमै सरकारबारे निष्कर्ष ननिकाल्न भन्दै सरकारले आफ्नो दायित्व निर्वाह गर्ने उहाँको जिकिर छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले सर्वदलीय बैठक डाक्नु भएको छ। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न असामान्य परिस्थितिलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो। बैठक अहिले 12:30 बजेलाई डाकिएको छ। यसअघि मुख्यमन्त्री कार्कीले भिडियो सन्देश मार्फत सामाजिक सद्भाव कायम राख्न आह्वान गर्नुभएको थियो। नेपालमा बाघको संख्या 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। यसअघि 2022 गणनामा नेपालमा बाघ 355 थिए। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितौन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। चितौनमा मात्र 145 पाटे बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएको छ। त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएको विवरण छ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धि सागर पौडेलका अनुसार नेपालमा बाघको संख्या 2010 121, सन 2014 118, 2018 235 रहेको थियो। विश्वभर सन् 2010 झनै 3200 रहेको बाघको संख्या 2025 तथ्याङ्कमा 5357 पुगेको छ। सन् 2010 रूसमा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या 2022 दोब्बर बनाउने लक्ष्य अनुरूप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ। कपिलवस्तुको महाराजगंज एक गैडहवामा ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा 3 जनाको मृत्यु भएको छ। अहिले समाचार खबर यति नै। नमस्कार।

0: सुनसरीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका आह्वानमा आज बिहान सर्वदलीय बैठक बसेको छ।
1: बैठकमा शान्ति र सामाजिक सद्भावको लागि सामूहिक अपील जारी गर्ने विषयमा दलहरू एकमत देखिएका छन्। विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई र पछिल्ला घटनाहरूमा सरकारको उपस्थिति साथै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। रासोपा सभापति लामिछानेले भने प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहेको भन्दै सरकारको बचाउ गर्नुभएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रश्न गर्नुभएको छ। रासोपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामूहिक पहल गरेकोमा धन्यवाद दिँदै यतिखेर सरकार कहाँ र के गर्दैछ भनेर प्रश्न गर्नुभएको हो। यस्तै बैठकमा एमाले महासचिव शंकर पोखरेलले महत्वपूर्ण विषयमा संवादको पहल राजनीतिक दलहरूले भन्दा सरकारले गर्नुपर्ने धारणा राख्नुभयो। सुनसरी घटनामा सुरक्षा निकायहरूले आवश्यकता भन्दा बढ़ी बल प्रयोग गरेको उहाँको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्ता घटनामा राजनैतिक दलहरूको महत्वपूर्ण भूमिका भए पनि मुख्य जिम्मेवारी सरकारकै भएको बताउनुभयो। उहाँले सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड़ दिनुभएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्दै यो समय राजनीतिक तिक्तता बढ़ाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका आर्यन राईले जनकपुर र सुनसरी दुवै घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेलले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाउँदै सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभयो।
0: साम्प्रदायिक झडप नियन्त्रणका लागि सुनसरीका 10 स्थानीय तहमा कर्फ्यू जारी छ। देवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। यसैबीच इनरुवामा कर्फ्यू आदेश जारी भएपछि जिल्ला अदालत सुनसरीले आज सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा बन्द गरेको छ। स्थानीय प्रशासनले गैरातीदेखि अर्को आदेश नभएसम्म इनरुवासहित 10 पालिकामा कर्फ्यू लगाएपछि अदालतले सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राख्दै सेवा स्थगित गरेको हो। अदालतले आजलाई शून्य समय मानेकाले म्याद वा तारिख भएका व्यक्तिको हद म्याद र तारिख गुज्रने छैन। सुनसरीको दिवानगंज 3 कप्तानगंजमा आइतबार राति भएको गोलीकाण्डको छानबिनका लागि गठित 5 सदस्यीय समिति आज घटनास्थल पुगेको छ। दुई समूह बीचको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो भने 9 जना घाइते भएका थिए। प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको समन्वयकत्वमा समिति गठन गरेको थियो। सोमबार विराटनगर पुगेको समितिले घाइतेसँग बयान लिएपछि आज घटनास्थल निरीक्षण गर्दै स्थानीयसँग पनि सोधपूछ गरेको छ। बेलायती सेनाका चिकित्सकले युद्धको अग्रपन्ति नजिकै घाइते सैनिकको उपचार तथा उद्धार गर्ने अभ्यास गरेका छन्। 3 मेडिकल रेजिमेन्टले गत महिना जर्मनीमा आयोजित एक्सरसाइज डाइनोस्ट्रोम सैन्य अभ्यासमा 7 ब्रिगेडसँग सहभागिता जनाएको थियो। विल हलिसको रिपोर्ट।
2: 20 miles from the front line, British Army medics are preparing for casualties to come in from battle. Captain Tim Torrance is leading the pre-hospital treatment team.
3: From the point of wounding, they'll be patched up by their company medics, taken to the unit aid post, where they'll then be rearward evac'd to us here, where we will do life-saving care and then focus on rearward evac from us to more definitive medical assets.
2: 3 medical regiment work in the close battle space, integrating with 7 Brigade, the Desert Rats. The care is basic, but life-saving.
3: We're trying to move as much as we can away from the Afghan and Iraq model of the golden hour, where from the point of wounding you can fly a Chinook in. We're trying to move away from that to achieve something more realistic to the types of warfare that we're seeing at the moment.
2: In Ukraine, an obvious hospital is an easy target for a drone pilot. Schools, shops and homes become buildings of opportunity for care centres. 3 Medical Reg is using a farmer's barn.
4: 066 Alpha, radio check, over.
2: Corporal Jason Huddleston is a comms specialist from the Royal Logistic Corps. He's an important part of the chain, delivering messages about casualties.
5: One number that's missing off a ZAP number, for instance, could cause an issue sending that on. So you've got to be very thorough with what you're actually reading and sending on.
2: Warfare has changed rapidly. Battlefield care is trying to...
6: Yo, BFB, Hollis, BFB. BFB. Radio.
7: Alistair?
0: खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा।

0: नेपालको विकास साझेदार तथा हरेक वर्ष अरब रूपियाँ भित्र्याउँदै आएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आइएनजीओहरूले आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने क्रममा एनजीओ छनौट गर्दा बिचौलिया हावी भएको पाइएको छ। आइएनजीओहरूले नेपालमा सोझै आफ्ना कार्यक्रम साझेदारी गर्न स्थानीय गैर सरकारी संस्था छनौट गर्नुपर्ने कार्यविधि छ। कार्यविधिको यही व्यवस्था अन्तर्गत आइएनजीओले एनजीओ छनौट गरी लक्षित क्षेत्रमा उनीहरू मार्फत लगानी खर्च गर्छन्। तर एनजीओ छनौटमै अनियमितता तथा बिचौलिया हावी हुने गरेको पाइएको छ। समाज कल्याण परिषदका केही कर्मचारी र अन्य व्यक्तिले बिचौलियाको भूमिका निर्वाह गरेको पाइएको हो। परिषदका पूर्व उपाध्यक्ष नन्दलाल माझीले एनजीओ छनौटमा बिचौलिया हावी हुने गरेको आफूले पनि महसुस गरेको बताउनुभयो। आइएनजीओहरूले एनजीओ छनौट गर्दा कतिपय अवस्थामा बिचौलिया हावी हुने गरेको मैले पनि पाएँ। यसमा अनुगमन र नियमन जरुरी छ। माझीले भन्नुभयो, बिचौलिया हावी हुँदा जुन प्रयोजनका लागि पैसा आएको हो त्यसको सही सदुपयोग नहुन सक्छ। स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्न एनजीओ छनौट गर्दा आइएनजीओहरूले सुरुमा गोर्खापत्रमा आशयको सूचना निकाल्ने, आशयको सूचनामै कुन कुन एनजीओलाई साझेदारी बनाउने हो तिनैलाई सजिलो हुने गरी मापदण्ड बनाइएको हुन्छ। परिषदका कर्मचारीका अनुसार एउटा आइएनजीओले कम्तीमा एउटा एनजीओलाई साझेदारका रूपमा राख्नुपर्ने हुनेमा धेरै जिल्लामा कार्यक्रम लागू गरेमा जिल्ला अनुसार बढीमा 10-15 एनजीओलाई साझेदारी राख्न सकिने व्यवस्था पनि कार्यविधिमा छ। आइएनजीओहरूसँग कार्यक्रम साझेदारी गर्न एनजीओहरूबीच होडबाजी हुने गरेको छ। नेपाली काँग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपस्थितिमा प्रश्न गर्नु भएको छ। राष्ट्रपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका काँग्रेस सभापति थापाले प्रधानमन्त्री र सरकारको अनुपस्थितिमा प्रश्न गर्नु भएको हो।
1: प्रधानमन्त्रीले यस्तो बेलामा चाहिँ प्रधानमन्त्री जस्तो बन्नुपर्छ, यस्तो बेलामा चाहिँ म जस्तो छु त्यस्तै हुन्छु भनेर हुँदैन, सधैँ म एक्लै बोलान्छु भनेर हुँदैन। कसैको लामो बोल्ने प्रधानमन्त्री पनि हामीले देख्यौँ, छोटो बोल्ने प्रधानमन्त्री पनि हामीले देख्यौँ। म पुरानो कुराहरू केही पनि गर्दिनँ, पहिलाको जस्तो होइन भनेर भन्ने बेलामा जहाँ भन्नुपर्ने त्यहाँ भन्नुहोस्, नगर्नुहोस्। तर यी कुराहरू त साझा कुराहरू हुन् नि। प्रधानमन्त्री मेरो पनि प्रधानमन्त्री हो नि, तपाईँको पनि प्रधानमन्त्री, हाम्रो पनि प्रधानमन्त्री हो नि। प्रधानमन्त्रीले यो बेलामा नेपालको मीडियाहरूसँग बोलाएर संवाद गर्नुभएको छ भन्ने मैले भनेको थिएँ। किन भनेको भने यस्तो बेलामा सञ्चार माध्यमले कसरी रिपोर्टिङ गर्छन्, विषयवस्तुलाई कसरी प्रस्तुत गर्छन् भन्ने कुराले सानो अर्थ राखेको हुन्छ। एउटा उदाहरण मात्र भन्यो, तर त्यसको लागि त सरकारकै तर्फबाट त्यो संवाद गरिनु पर्यो नि। धार्मिक नेताहरूको सानो महत्त्व हुन्छ अहिले यतिखेर, हामीले भनेको आह्वानलाई नमान्ने तर धार्मिक नेताहरूको आह्वानलाई मान्ने ठुलो जमात समुदाय। गभर्मेन्टको प्राइम मिनिस्टर भनेको चाहिँ कोलाबरेटर हो, टिम प्लेयर हुनुपर्छ, सबैजना टिम हो। या आज यो बेलामा यतिखेर हामीहरू ओपोनेन्ट होइन, हामीहरू पनि उहाँको टिममेट हो।
0: सुनसरीको देवानगंज 3 कप्तानगंजमा आइतबार राति भएको गोलीकाण्डको छानबिनका लागि गठित 5 सदस्यीय समिति आज घटनास्थल पुगेको छ। दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर 1 मृत्यु भएको थियो भने 9 घाइते भएका थिए। प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरेको थियो। सोमबार विराटनगर पुगेको समितिले घाइतेसँग बयान लिएपछि आज घटनास्थल निरीक्षण गर्दै स्थानीयसँग पनि सोधपुछ गरेको छ। इनरुवामा कर्फ्यू आदेश जारी भएपछि जिल्ला अदालत सुनसरीले आज सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा बन्द गरेको छ। प्रशासनले गएरातिदेखि अर्को आदेश नभएसम्म इनरुवा सहित 10 पालिकामा कर्फ्यू लगाएको छ। सुनसरीको देवानगंज घटनापछि सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले बिहान इटहरीमा सद्भाव र्याली निकालिएको छ। नागरिक समाज इटहरीको अगुवाईमा आयोजित र्यालीले इटहरी बजार परिक्रमा गर्दै दुवै समुदायलाई संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक एकता कायम राख्न अपील गरेको छ। जापानको दक्षिणी भेगमा भएको शक्तिशाली भूकम्पपछि भत्किएको सपिङ सेन्टरको भग्नावशेषमा जीवितको खोजी तथा उद्धार कार्य जारी छ। क्युसु टापुको कुमामोतो प्रान्तमा 6.8 म्याग्निच्युडको भूकम्प भएपछि व्यापक क्षति पुगेको छ। जापानका प्रधानमन्त्रीले हालसम्म कम्तीमा 13 मृत्यु भएको पुष्टि गरेका छन्। भूकम्पमा कम्तीमा 170 घाइते भएका छन् भने 10,000 घरमा अझै विद्युत आपूर्ति बन्द छ। उद्धार टोली भग्नावशेषमा फँसेका सम्भावित व्यक्तिको खोजीमा निरन्तर खटिएका छन् भने राहत तथा पुनर्स्थापना पनि तीव्र पारिएको छ। थप स्काई न्यूजकी एसिया संवाददाता हेलेन एन स्मिथबाट।
2: The more provincial the area, and this was a little bit more provincial, it is not one of Japan's kind of main cities, if you like, the chances that the buildings are older, that they haven't had quite the same reinforcements, are just higher. And it is perhaps possible that that's what's happened here in this case.

0: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। आज दिउँसो 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको हो। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनवाई भइरहेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका रजिस्ट्रार कार्कीलाई सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिले सुनवाई गरी अनुमोदन गरेपछि प्रमुख आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। समितिले यसअघि प्रमुख आयुक्त र आयुक्त विरूद्ध उजुरी आह्वान गरेको थियो। सुनसरीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा आज बिहान सर्वदलीय बैठक बसेको छ।
1: बैठकमा शान्ति र सामाजिक सद्भावको लागि सामूहिक अपील जारी गर्ने विषयमा दलहरू एकमत देखिएका छन्। विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई र पछिल्ला घटनाहरूमा सरकारको उपस्थिति साथै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। रासोपा सभापति लामिछानेले भने प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहेको भन्दै सरकारको बचाउ गर्नुभएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रश्न गर्नुभएको छ। रासोपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामूहिक पहल गरेकोमा धन्यवाद दिँदै यतिखेर सरकार कहाँ र के गर्दैछ भनेर प्रश्न गर्नुभएको हो। यस्तै बैठकमा एमाले महासचिव शंकर पोखरेलले महत्वपूर्ण विषयमा संवादको पहल राजनीतिक दलहरूले भन्दा सरकारले गर्नुपर्ने धारणा राख्नुभयो। सुनसरी घटनामा सुरक्षा निकायहरूले आवश्यकता भन्दा बढ़ी बल प्रयोग गरेको उहाँको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्ता घटनामा राजनैतिक दलहरूको महत्वपूर्ण भूमिका भए पनि मुख्य जिम्मेवारी सरकारकै भएको बताउनुभयो। उहाँले सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड़ दिनुभएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्दै यो समय राजनीतिक तिक्तता बढ़ाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका आर्यन राईले जनकपुर र सुनसरी दुवै घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो।
0: अर्थमन्त्री डाक्टर सोनी मुवागले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताउनु भएको छ। मुवागले आज बिहान सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग बोल्दै सुरक्षा प्रबन्ध चुस्त राख्न, घटनाका पीड़ित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार लगायत विषयमा प्रधानमन्त्री गम्भीर रहेको बताउनु भएको हो। रासोपा सभापति रवि लामिछानेले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। भेटमा समसामयिक राजनीतिक अवस्था, सुनसरी घटनाबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठक र त्यसका निष्कर्षबारे जानकारी गराइएको राष्ट्रपति सचिवालयले जनाएको छ। आरोही पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको प्रभाव बढ़दै गएकाले आरोहण अनुमति दिँदा संख्याभन्दा पनि आरोहीको अनुभव र योग्यतालाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। 31 पटक सगरमाथा आरोहण गरिसकेका शेर्पाले हिमाली क्षेत्रमा बदलिँदो मौसम, अनियमित हिमपात र आरोहण मार्गमा आएको परिवर्तनले जोखिम बढ़ाएको बताउनु भएको हो। उहाँले अनुभवी आरोहीलाई प्राथमिकता दिँदा सगरमाथा आरोहण थप सुरक्षित र व्यवस्थित हुने बताउनुभयो। आल्ब्रुस डेनाली र किलिमान्जारो जस्ता हिमाल आरोहणको अनुभवले सगरमाथाका लागि आरोहीलाई थप तयार बनाउने उहाँको भनाई छ। उहाँका अनुसार पछिल्ला वर्षमा हिमाली क्षेत्रमा मौसमको स्वरूप परिवर्तन भएको छ। विगतमा मुख्यत हिउँमा हुने हिमपात अहिले अन्य समयमा समेत देखिन थालेको र यसले खुम्बु क्षेत्रसहित उच्च हिमाली क्षेत्रमा जोखिम बढ़ाएको छ। पासाङ देवाले सगरमाथाको आरोहण मार्गमा समेत परिवर्तन भएको भन्दै हिमनदी पग्लिने, बरफ कमजोर हुने र क्रेवास पढ्ने जस्ता समस्या देखिएको बताउनुभयो। बढ्दो आरोही संख्या, भीड़ व्यवस्थापन र सुरक्षाको चुनौतीबीच सरकारले आरोहण सम्बन्धी नियम कड़ा बनाउँदै लगेको छ। यो व्यवस्था अनुसार 8,000 मिटर भन्दा अग्ला हिमालमा एकल आरोहणमा रोक लगाइएको छ भने आरोहण शुल्क समेत वृद्धि गरिएको छ। नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमणको विरोध गर्दै दोषीमाथि कड़ा कानूनी कार्यवाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै आन्दोलन गरिरहेको छ। संघले आज माइतीघर मण्डलामा नारायणी अस्पताल वीरगंजमा चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र तोड़फोड़को विरोधमा प्रदर्शन गरेको छ। आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डाक्टर प्रमोद रामको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। संघका कोषाध्यक्ष डाक्टर तेजसु सिंह मल्लले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। सरकारले माग सम्बोधन गरे आन्दोलन तत्काल फिर्ता हुने उहाँको भनाइ छ।

0: निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिश भएकाहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो। दुई आयुक्तको सुनवाई हिजो भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनवाई आज भएको हो। बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कमा निस्सासिएर तीन मजदूरको ज्यान गएको छ। कोहलपुर तीन शान्तिचोकका दया प्रसाद थारूको घरमा सेफ्टी ट्याङ्कमा फँसेका उनीहरूको समयमा उपचार नहुँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतीत सिंह राठौरले जानकारी दिनुभएको छ। कोहलपुर तीनका 40 वर्षका कालू थारू, 26 वर्षका प्रकाश थारू र बिर्जा थारूको मृत्यु भएको डीएसपी राठौरले बताउनुभयो। मिस्त्री तथा मजदूरीको काम गरिरहेका बेला उनीहरू ट्याङ्कभित्र फँसेका थिए। मानिस फँसेको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुरबाट 15 सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले जेसीबी को सहायताले ट्याङ्क फुटाएर बिहान 10 बजे तीनजनाको शव निकालेको हो। मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगंज पठाइएको छ। कपिलवस्तुमा ट्रकको टक्करबाट तीनजनाको ज्यान गएको छ। महाराजगंज दुई गैडहवा चोकमा आज बिहान तौली हवातर्फ जाँदै गरेको मदिरा बोकेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेका पैदल र साइकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्थानीय 12 वर्षीय आनन्द कश्यप, महाराजगंज तीनका 75 वर्षीय भोलाइ कुर्मी र 45 वर्षीय विजय कुमार गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिनुभएको छ। मुख्यमन्त्री शाहीले आज सुर्खेत वीरेन्द्रनगरको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष शपथ लिनुभएको हो। नेकपा संसदीय दलका नेता समेत रहेका शाही हिजो मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। नेपालमा बाघको संख्या 429 पुगेको छ।
1: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। यसअघि 2022 गणनामा नेपालमा बाघ 355 थिए। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। चितवनमा मात्र 145 पाटे बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएको छ। त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र सुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएको विवरण छ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धि सागर पौडेलका अनुसार नेपालमा बाघको संख्या 2010 121, 2014 118, 2018 235 रहेको थियो। विश्वभर सन् 2010 झनै 3200 रहेको बाघको संख्या 2025 तथ्याङ्कमा 5357 पुगेको छ। सन् 2010 रूसमा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या 2022 दोब्बर बनाउने लक्ष्य अनुरूप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ।
0: काठमाडौँको माइतीगढ क्षेत्रमा डुबानको समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकाले आजबाट काम थालेको छ। महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गढ थापाथली इन्जिनियरिङ क्याम्पस राष्ट्रिय तथ्याङ्क कार्यालय नजिकका क्षेत्रमा भएको अवरोध हटाउन डोजर प्रयोग गरेको छ। हाल माइतीगढ क्षेत्रमा पानीको सहज निकास सुनिश्चित गर्न ढलभित्र जमेको फोहोर निकाल्ने, अवरुद्ध म्यानहोल खुलाउने र निकासको मार्गलाई व्यवस्थित बनाउने काम भइरहेको महानगरले जनाएको छ। अमेरिकी सेनाले मध्य पूर्वमा रहेका आफ्ना सैन्य बललाई लक्षित गर्दै इरानले गरेको आकस्मिक ब्यालिस्टिक मिसाइल आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणाली मार्फत अवरोध गरिएको जनाएको छ। अमेरिकी सेनाका अनुसार अचानकको आक्रमण भए पनि अधिकांश मिसाइललाई लक्ष्यमा पुग्न अघि नै निष्क्रिय पारिएको थियो। घटनापछि क्षेत्रको सुरक्षा सतर्कता थप कडा बनाइएको छ। थप बीबीसीका उत्तर अमेरिका संवाददाता डेभिड विलिसबाट।
2: Islamic Revolutionary Guard forces launched multiple ballistic missiles from Iran in an attempted surprise attack on U.S. forces based in the Middle East. All Iranian missiles were successfully intercepted. The U.S. forces remain vigilant and in a high state of readiness. Now, the exact intended location of those attacks wasn't mentioned.
0: Are you smart to call me today? Namaskar.
3: You.

0: सैन्य समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो
0: गोर्खा

0: सुनसरीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा आज बिहान सर्वदलीय बैठक बसेको छ। हामीले बैठकमा सहभागी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदिनलाई बैठकमा के भयो भनेर सोधेका छौं।
1: खास गरी अब राष्ट्रपा सभापतिले यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनैतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफ्नो सूचना स्रोतका आधारमा आफ्नो ढङ्गले कतिपय घटनाहरूलाई त्यहाँदेखि बुझेर आएका छौँ, त्यस कारणले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ मूर्ति सेलाउने बेला हुन्छ अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यस कारण यसको समस्याको जरासम्मै जानुपर्छ, सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन भनेर भन्यो।
0: बैठक भयो, वक्तव्य निस्क्यो, अब हुन्छ चाहिँ कि आज अनुगमन टोली पनि पुग्या छ पुग्नलाई,
1: यो समस्याको जरासम्मै पुग्न र सामाजिक सद्भाव चाहिँ कायम गरिराख्नको लागि एउटा ठोस निष्कर्षमा पुग्न एउटा समिति बनाइयोस्, अध्ययन गरियोस् भनेर भनेको छौँ। अब सरकारले नै गर्ने हो, हाम्रो तर्फबाट त सामाजिक सद्भाव बनाइराख्न सबै दलहरूले सहयोग गर्ने भन्ने कुरा भएको छ, तर तपाईँलाई थाहा छ कि अहिले जनता कुनै राजनीतिक दलहरूको साथमा छैनन्,
0: आश्वासनमा भुलिन्नन्,
1: कुनै दलले भनेर मान्छन् हामीले चाहिँ मनाउँछौँ भन्ने स्थिति चाहिँ छैन। कारणले सरकारले आफ्नो चाहिँ गम्भीरता अपनाओस्, सरकारको तर्फबाट यो घटनामा कमजोरी भयो, यति चाँडै गोली चलाउनु पर्ने अवस्था थियो कि थिएन, किन चाहिँ हतारमा गोली चलाइन्छ, चाहे त्यो चैत 15 गतेको घटना होस्, भदौ 23 गतेको होस् अथवा यही घटना होस्, अरू ठाउँमा पनि भइराखेका जति पनि आन्दोलन प्रदर्शन अथवा वाद विवाद होस्, गोली चलाउन जुन हतार गरिएको छ त्यो चाहिँ भन्दा अरू विकल्पहरू अपनाउन सकिन्थ्यो, त्यसतर्फ चाहिँ सरकारको ध्यान आकर्षण गराएका छौँ।
0: यो त पहिलो घटना होइन, यस्ता घटना दोहोरिराखेका छन्, यस्ता घटना हुनुको पछाडि कारण के होला, राप्रपाले यसलाई कसरी हेरिरहेछ?
1: यो चाहिँ खास गरी 62-63 आन्दोलनको राप्तापमा जुन प्रकारको संविधान निर्माण भयो र देशलाई जबरजस्त धर्मनिरपेक्ष बनाइयो र अल्पसंख्यकको संरक्षण गर्ने नाममा विदेशीहरूको एजेन्डा बोकेर बहुसंख्यकलाई अपमान गर्ने काम भयो, त्यसपछिबाट नै यस प्रकारका हिंसाका घटनाहरू सामाजिक सद्भाव बिथुलिने क्रियाकलापहरू सुरु भएका छन्। त्यसैले मैले अघि भने समस्या कहाँ छ त्यसको जरासम्मै पुगेर यसको चाहिँ समाधान खोज्नुपर्छ भनेर हामीले भनेका छौँ।
0: साउन 15 देशभर करिब 1 अर्ब रुपियाँ भन्दा बढीको दुधको कारोबार हुने अनुमान गरिएको छ। साउन 15 खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने नेपाल डेरी एसोसिएसनको अपेक्षा छ। यस वर्ष साउन 15 दिन देशभर करिब 1 करोड़ लिटर दूध खपत हुने अनुमान छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट 1 अर्ब रुपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने विश्वास छ। यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ। राष्ट्रिय दुग्ध विकास बोर्डको 2077 साल फागुन 15 निर्णय अनुसार हरेक वर्ष साउन 15 राष्ट्रिय खीर दिवसका रूपमा मनाउने परम्परा छ। नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाईमा व्यस्त किसानले साउन 15 परिवार, आफन्त र समुदायसँग खुशी साटासाट गर्ने अवसरका रूपमा मनाउँछन्। खीर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास छ। पोषणका हिसाबले पनि खीरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्व उपलब्ध गराउने भएकाले यसको महत्व उच्च छ। नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सभापति गगन थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

0: सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ। देवानगंज तीन कप्तानगंज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो। सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले गस्ती गरिरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजा राम बस्नेतले जानकारी दिनुभएको छ। बस्नेतका अनुसार अहिले सुनसरी क्षेत्र शान्त छ। कर्फ्यू आदेश जारी भएसँगै नेपाली सेना परिचालन भएर फिल्डमा खटिएको थियो। पैदल र हवाई दुवै मार्फत सेनाले शान्ति सुव्यवस्था कायम राख्ने प्रयास गरेको उहाँले बताउनुभयो। यता प्रहरीले पनि ड्रोन मार्फत कप्तानगंजको वस्तुस्थिति बुझ्ने काम गरिरहेको जनाएको छ। कप्तानगंजमा दुई समूहबीच भएको विवादपछि स्थिति नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीले चलाएको गोलीबाट कप्तानगंजका 24 वर्षीय ओम प्रकाश मेहताको आइतबार राति मृत्यु भएको थियो। एउटा पक्षले झण्डा नहटाएको र अर्को पक्षले अर्को चर्को आवाजमा डीजे बजाएको विरोधमा डीजे बजाएको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्दा एकजनाको मृत्यु भएको सुरक्षा निकायको दावी छ। सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रूपियाँ राहत उपलब्ध गराउने भएको छ। आज बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो। घाइते परिवारलाई जनही 50,000 को दरले राहतको घोषणा गरेको सरकारले घर पसल र अन्य आगजनी भएका परिवारलाई पनि 50,000 रूपियाँको दरले राहत दिने भएको छ। सर्वदलीय बैठकले विभिन्न आठबुँदे निर्णय पनि गरेको छ। साउन 10 गतिको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारको आयोजनामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव शान्ति सुरक्षा कायम गर्न 8 बुँदे निर्णय गरेको हो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले निर्वाचन प्रणालीमा समय अनुकूल सुधार आवश्यक रहेको बताउनु भएको छ। संसदको संसदीय सुनवाई समितिमा बुर्लाकोटीले मतदाता नामावली मतदान योग्य उमेर र निर्वाचनका दिन हुने सवारी आवागमनका विषयमा सुझाव दिनुभएको हो।
1: हाम्रो कानूनले 16 वर्षको युवाहरूलाई मतदान गर्न दिँदैन र म व्यक्तिगत रूपमा भोटिङ एज चाहिँ लोअरिङ द भोटिङ एज 16 गर्नुपर्छ, 16 वर्षको युवाहरूलाई मतदान गर्न दिने व्यवस्था गर्नुपर्छ भन्ने वकालत गरिराखेको एउटा व्यक्ति हो र म यो ध्यान आकर्षण गराउन चाहन्छु। यसले युवाहरूलाई एउटा उत्साह थप्छ भन्ने लाग्छ मलाई। र अर्को चाहिँ नागरिकता र राष्ट्रिय परिचय पत्र भइसकेपछि फेरि तपाईँको चाहिँ नाम चाहिँ मतदाता नावलीमा छैन भनेर धेरै मान्छेहरू विदेशबाट आएर भोट गर्न नपाएर फर्किएको अवस्था छ। नागरिकता या राष्ट्रिय परिचय पत्र भइसकेपछि त्यसैबाट चाहिँ मतदाता नामावलीमा नाम समावेश गर्ने गरी जानुपर्छ। यसमा 2 ठाउँ 3 ठाउँ किनभने यसको धेरै अरू प्रयोजन नै छैन। हरेक चाहिँ नागरिकले मतदान गर्न पाउने व्यवस्था इन्स्योर गर्नुपर्छ र यसमा हामी धेरै तर आदि इत्यादि यस्तो केही नलगाइकन गर्नुपर्छ भन्ने लाग्छ।
0: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निप्से आज 7.79 अङ्कले घटेर 2,688.88 बिन्दुमा झरेको छ। निप्से हिजो 4.83 अङ्कले ओह्रालो लागेको थियो। आज म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 186 वटा कम्पनीको शेयर घटेकामा 78 वटाको बढेको छ। यस्तै 11 वटा कम्पनीको शेयर भने गडबड भएको छैन। नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सभापति गगन थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। श्रेष्ठका छोराले उहाँलाई दागबत्ती दिनुभएको थियो। बेलायती सेनाको प्रशिक्षण कार्यक्रम नै प्रभावित हुन सक्ने गरी उत्पन्न भएको बेलायत र केन्या बीचको कूटनीतिक विवाद अन्तत समाधान भएको छ। सियोन ह्यारिसको रिपोर्ट।
2: लास्ट वीक यूके अफिसियल सेड केन्या हैड रिफ्यूज्ड टू इश्यू एक्सेस परमिट्स फर बटक द ब्रिटिश आर्मी ट्रेनिंग यूनिट इन केन्या फोर्सिंग द एमओजी टू कैंसिल ऑल अपकमिंग ट्रेनिंग डिप्लॉयमेंट्स। 1st Battalion, the Duke of Lancaster's regiment, was supposed to be heading out to the country this autumn. But now a UK government spokesperson has confirmed that the Kenyan government has agreed to issue the necessary permissions for Exercise Haraka Storm to take place in Kenya later this year after all. The breakthrough came after talks between the two governments, with the Kenyan minister describing it as proof the countries could resolve disagreements through dialogue. A UK government spokesperson says we greatly value the close cooperation and shared commitment between the UK and Kenya, which has enabled this progress.
0: चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्षका लागि 6,55,00,000 रूपियाँ भन्दा बढीको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले सरकारबाट 5,90,00,000 र आयोगको आन्तरिक स्रोतबाट 56,00,00,000 जुटाउने गरी बजेट पारित गरेको छ।

0: कर्णाली राजमार्गको कालीखोट जुम्ला सड़क खण्डमा पर्ने सेराबाडामा सुक्खा पहिरो खस्दा सड़क अवरुद्ध भएको छ। खाँडाचक्र आठ कालीकोट सेराबाडा स्थित माथिबाट खसेको पहिरोले सड़क अवरुद्ध भएपछि सवारी साधन आवत जावत पूर्ण रूपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी छविलाल भट्टराईले जानकारी दिनुभएको छ। पहिरोसँगै झरेको ढुङ्गा सानो मेसिनले फुटाउन नसक्ने भएपछि सड़क डिभिजन कार्यालय जुम्लासँग समन्वय गरी ठूलो एक्सकाभेटर मागिएको छ। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न मुख्य रजिस्ट्रारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले प्रचलित कानून अनुसार गोपनीय राख्नुपर्ने विषय बन्द इजलासबाट सुनवाई हुने विषयवस्तुलाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले मुद्दाका कुनै पनि पक्ष वा उनीहरूका कानून व्यवसायले गोपनीयता कायम गर्न र प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेको विषयको मुद्दाको सुनवाई समेत यो आदेशसँगै अब प्रत्यक्ष प्रसारण हुने छैन। यसबाहेक अदालत वा इजलासले प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहराएका विषय वा मुद्दाको सुनवाई पनि प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्चले आदेश जारी गरेको छ। साउन 15 मुलुकभर करिब 1 अर्ब रूपियाँ भन्दा बढ़ीको दूधको कारोबार हुने अनुमान गरिएको छ।
1: साउन 15 खीर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ़ने भएकाले ठूलो आर्थिक कारोबार हुने नेपाल डेरी एसोसिएशनको अपेक्षा छ। यस वर्ष साउन 15 दिन देशभर करिब 1 करोड़ लिटर दूध खपत हुने अनुमान छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ीको आर्थिक कारोबार हुने विश्वास छ। यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएशनको भनाई छ। राष्ट्रिय दुग्ध विकास बोर्डको 2077 साल फागुन 15 गतेको निर्णय अनुसार हरेक वर्ष साउन 15 राष्ट्रिय खीर दिवसका रूपमा मनाउने परम्परा छ। नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाईमा व्यस्त किसानले साउन 15 परिवार, आफन्त र समुदायसँग खुशी साटासाट गर्ने अवसरका रूपमा मनाउँछन्। खीर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास छ। पोषणका हिसाबले पनि खीरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्व उपलब्ध गराउने भएकाले यसको महत्व उच्च छ।
0: आरोही पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको प्रभाव बढ़दै गएकाले आरोहण अनुमति दिँदा संख्या भन्दा पनि आरोहीको अनुभव र योग्यतालाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। 31 पटक सगरमाथा आरोहण गरिसकेका शेर्पाले हिमाली क्षेत्रमा बदलिदो मौसम, अनियमित हिमपात र आरोहण मार्गमा आएको परिवर्तनले जोखिम बढ़ाएको बताउनु भयो। उहाँले अनुभवी आरोहीलाई प्राथमिकता दिँदा सगरमाथा आरोहण थप सुरक्षित र व्यवस्थित हुने बताउनु भयो। एल्ब्रुस, डेनाली र किलिमान्जारो जस्ता हिमालय आरोहण को अनुभवले सगरमाथाका लागि आरोहीलाई थप तयार बनाउने उहाँको भनाइ छ। उहाँका अनुसार पछिल्ला वर्षमा हिमाली क्षेत्रमा मौसमको स्वरूप परिवर्तन भएको छ। विगतमा मुख्यत हिउँदमा हुने हिमपात अहिले अन्य समयमा समेत देखिन थालेको र यसले खुम्बु क्षेत्रसहित उच्च हिमाली क्षेत्रमा जोखिम बढ़ाएको छ। नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमणको विरोध गर्दै दोषीमाथि कड़ा कानूनी कार्यवाही र स्वास्थ्य कर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै आन्दोलन गरिरहेको छ। संघले आज माइतीकर मण्डलामा नारायणी अस्पताल वीरगंजमा चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र तोड़फोड़को विरोधमा प्रदर्शन गरेको छ। आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डाक्टर प्रमोद रामको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। संघका कोषाध्यक्ष डाक्टर तेज सिंह मल्लले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। सरकारले माग सम्बोधन गरी आन्दोलन तत्काल फिर्ता हुने उहाँको भनाई छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 3 मन्त्रीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। आज सभापति रवि लामिछानेले 3 मन्त्रीलाई मनोनयन गर्नुभएको हो। शिक्षा मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता र कृषि मन्त्री गीता चौधरी मनोनित हुनुभएको हो। यस्तै सांसद यज्ञमणि न्यौपाने, नेताहरू प्रमोद न्यौपाने र विनिता कठायतलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। उनीहरूलाई सभापति लामिछानेले शपथ गराउनु भएको छ। रासोपाको केन्द्रीय समितिको बैठक बसेको हो। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिश भएकाहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो। 2 आयुक्तको सुनवाई हिजो भएको थियो। यस्तै प्रमुख निर्वाचन आयुक्तको सुनवाई आज भएको हो।

0: सुनसरीको दिवानगंजमा दुई समुदाय बीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कड़ा पारिएको छ। आज बिहानदेखि नेपाली सेनाले हवाई गस्ती शुरू गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढ़ाएका छन्। प्रभावित क्षेत्रमा कर्फ्यू आदेश यथावत छ। यसैबीच घटनाको छानबिनका लागि गठित समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक 24 वर्षीय ओम प्रकाश मेहताको परिवारसँग भेटेको छ। सरकारले घटनाको सत्य तथ्य छानबिन गर्न 5 सदस्यीय समिति गठन गरी एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। सुनसरीको देवानगंजमा भएको झडपको छानबिनका लागि गठित समितिमा सरकारले 2 सदस्य थपेको छ। गृह मन्त्रालयले प्राविधिक विश्लेषणका लागि एसपी मोहन सिंह धामी र ब्यालिस्टिक तथा फोरेन्सिक विज्ञ इन्सपेक्टर दिपेश अवस्थीलाई सदस्य मनोनयन गरेको हो। सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले 2 लाख रूपियाँ राहत दिने भएको छ। आज बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राहत दिने घोषणा गर्नुभएको हो। घाइते परिवारलाई जनही 50,000 दरले राहत दिने घोषणा गरेको सरकारले घर, पसल र अन्य आगजनी भएका परिवारलाई पनि 50,000 दरले राहत दिने भएको छ। सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयम अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ़ तथा विपक्षी नेताहरू पुगेका छन्। सुनसरीमा साम्प्रदायिक तनाव उत्पन्न भएसँगै सत्तारूढ़ दलको शीर्ष नेतृत्वले आह्वान गरेको सर्वदलीय बैठकका सहभागी नेताहरूले यस प्रकृतिका घटनाको जरैसम्म पुगेर हल खोज्नुपर्ने बताएका हुन्। हामीले बैठकमा सहभागी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग कुरा गरेका छौं।
1: यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनैतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफ्नो सूचना स्रोतका आधारमा आफ्नो ढङ्गले कतिपय घटनाहरूलाई चाहिँ बुझेर आएका छौँ, त्यसै हामीले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ मूर्ति सेलाउने बेला हुन्छ अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यस कारण यसको समस्याको जरासम्मै जानुपर्छ, सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन भनेर भन्यौँ।
2: बैठक भयो, वक्तव्य निस्क्यो, अब हुन्छ चाहिँ कि आज अनुगमन टोली पनि पुग्या छ पुग्नलाई,
1: यो समस्याको जरासम्मै पुग्न र सामाजिक सद्भाव चाहिँ कायम गरिराख्नको लागि एउटा ठोस निष्कर्षमा पुग्न एउटा समिति बनाइयोस्, अध्ययन गरियोस् भनेर भनेको छौँ। अब सरकारले नै गर्ने हो, हाम्रो तर्फबाट त सामाजिक सद्भाव बनाइराख्न सबै दलहरूले सहयोग गर्ने भन्ने कुरा भएको छ, तर तपाईँलाई थाहा छ कि अहिले जनता कुनै राजनीतिक दलहरूको साथमा छैनन्,
2: आश्वासनमा भुलिन्नन्,
1: कुनै दलले भनेर मान्छन् हामीले चाहिँ मनाउँछौँ भन्ने स्थिति चाहिँ छैन। कारणले सरकारले आफ्नो चाहिँ गम्भीरता अपनाओस्, सरकारको तर्फबाट यो घटनामा कमजोरी भयो, यति चाँडै गोली चलाउनु पर्ने अवस्था थियो कि थिएन, किन चाहिँ हतारमा गोली चलाइन्छ, चाहे त्यो चैत 15 गतेको घटना होस्, भदौ 23 गतेको होस् अथवा यही घटना होस्, अरू ठाउँमा पनि भइराखेका जति पनि आन्दोलन प्रदर्शन अथवा वाद विवाद होस्, गोली चलाउन जुन हतार गरिएको छ त्यो चाहिँ भन्दा अरू विकल्पहरू अपनाउन सकिन्थ्यो, त्यसतर्फ चाहिँ सरकारको ध्यान आकर्षण गराएका छौँ।
2: यो त पहिलो घटना होइन, यस्ता घटना दोहोरिराखेका छन्। यस्ता घटना हुनुको पछाडि कारण के होला? राप्रपाले कसरी हेरिरहेछ?
1: यो चाहिँ खास गरी 62-63 आन्दोलनको राप्तापमा जुन प्रकारको संविधान निर्माण भयो र देशलाई जबरजस्त धर्मनिरपेक्ष बनाइयो र अल्पसंख्यकको संरक्षण गर्ने नाममा विदेशीहरूको एजेन्डा बोकेर बहुसंख्यकलाई अपमान गर्ने काम भयो। त्यसपछिबाट नै यस प्रकारका हिंसाका घटनाहरू, सामाजिक सद्भाव बिथुलिने क्रियाकलापहरू सुरु भएका छन्। त्यसैले मैले अघि भने समस्या कहाँ छ त्यसको जरासम्मै पुगेर यसको चाहिँ समाधान खोज्नुपर्छ भनेर हामीले भनेका छौँ।
0: प्रधानमन्त्री वीरेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ। यस क्रममा उहाँले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कड़ा निगरानी राख्न निर्देशन दिनुभएको छ। मन्त्री परिषद बैठकले 9 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायतका निर्णय भएको जानकारी दिनुभएको छ।
3: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन
0: सुनसरी देवानगंजको कप्तानगंजमा भएको घटनाले देशव्यापी तरंग ल्याइरहेका बेला आज मन्त्री परिषद बैठक बसेको हो। कप्तानगंज घटनाबारे मन्त्री परिषद बैठकबाट केही निर्णय भए नभएको विषयमा प्रवक्ता पोखरेललाई संसार कर्मीले प्रश्न गर्दा उहाँले केही जवाफ दिनु भएन। नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमणको विरोध गर्दै दोषीमाथि कड़ा कानूनी कार्यवाही र स्वास्थ्य कर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै आन्दोलन गरिरहेको छ। संघले आज माइतीघर मण्डलामा नारायणी अस्पताल वीरगंजमा चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र तोड़फोड़को विरोधमा प्रदर्शन गरेको हो। आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डाक्टर प्रमोद रामको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। संघका कोषाध्यक्ष डाक्टर तेजसु सिंह मल्लले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। आन्दोलनका क्रममा देशभरका अस्पतालमा ओपीडी सेवा बन्द गरिएको छ भने नारायणी अस्पतालको इमर्जेन्सी सेवा समेत प्रभावित भएको छ। एक अर्ब 89 करोड़ 65 लाख बराबरको हुण्डी कारोबार गरेको अभियोगमा धादिङका राजेन्द्र प्रसाद रिजाल पक्राउ परेका छन्। धादिङको सत्यदेव आठका 49 वर्षीय रिजाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वनस्थलीबाट पक्राउ गरेको हो। पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या 4 वर्षको अवधिमा झण्डै दुब्बर भएको छ। थप शंकर आचार्यबाट।
4: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा 41 वयस्क बाघ रहेकोमा यसपटक यो संख्या बढेर 71 पुगेको छ। यससँगै पर्सा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको संख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकेमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्। 627.39 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्सा, बारा र मकवानपुर जिल्लासम्म विस्तार गरिएको छ। यो निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघको महत्वपूर्ण जैविक मार्गका रूपमा परिचित छ।
0: अब खबर फटाफट।
2: नेपालमा बाघको संख्या बढेर 429 पुग्यो। सन् 2022 गणनामा 355 रहेको बाघ संख्या बढ्दा चितवनमा सबैभन्दा बढी 145 बाघ भेटिए। बर्ड फ्लू नियन्त्रणमा आएपछि अण्डा, मासु र चल्लाको मूल्य फेरि बढ्न थाल्यो। अण्डाको समर्थन मूल्य प्रति क्रेट 30 रूपियाँले बढ्यो। उत्पादन घटे पनि बजार माग बढेको व्यवसायीको भनाई। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा किमो उपचारका लागि बिरामीको चाप। दैनिक करिब 300 बिरामी आउने भए पनि 200 जनालाई मात्रै सेवा दिन सम्भव। 5 दिनसम्म पालो कुर्नुपर्ने अवस्था। सुदूरपश्चिमबाट हुने निर्यात अझै कच्चा पदार्थमै सीमित। गौरीफन्टा नाकाबाट 1.29 अर्ब रुपियाँ भन्दा बढीको वस्तु निर्यात भए पनि अधिकांश वनजन्य उत्पादनमा आधारित।
0: जापानको दक्षिणी भेगमा भएको शक्तिशाली भूकम्पमा भत्किएको सपिङ सेन्टरको भग्नावशेषमा जीवितको खोजी र उद्धार काम उद्धारको कार्य जारी छ। क्युसु टापुको कुमामोतो प्रान्तमा 6.8 म्याग्निच्युडको भूकम्प गएपछि व्यापक क्षति भएको छ। सिएनएनका अनुसार भूकम्पमा मृत्यु हुनेको संख्या बढेर 14 पुगेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आजै पीडितसँग सोधपुछ, पाँच बुझे सहमतिसँगै चिकित्सकहरूद्वारा हडताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि,
1: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस्, दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसङ्गमा जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या बिस्तारै बढ्दै। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ्दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय युईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा सञ्चालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा सपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत सेवाबाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेसन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी स्याली नवीलले इराकीहरू अर्को द्वन्द्वको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्त्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिककी स्याली नवीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चारखुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड-19 उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्यान्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीडित लगायत पक्षसँग सोधपुछ गरेको छ। सुनौ एक रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज 2 सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगतिबारे बिबिसीसँग भने
3: जुन घटनास्थल हो देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा गएर हामीले चाहिँ त्यहाँको सङ्गत अवलोकन प्लस मृतकका परिवार र पार्श्वपार्श्वीहरूसँग घटनाको बारेमा जानकारी दिने काम गरे।
0: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपुछबाट हालसम्म के देखियो भनी बीबीसीको जिज्ञासामा उनले भने,
3: तथ्य संकलन क्रममा भएकोले अहिले के भयो प्रारम्भिक भन्ने अवस्था छ।
0: पछिल्ला विकासक्रम बीच काठमाडौँमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हडताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ्ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक सङ्घसँग भएको पाँच बुधे सहमतिबारे जानकारी गराउँदै उनले भने,
1: त्यसमा मुख्य बुधाहरू यो वीरगञ्जको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्य कर्मीमाथि पिटर दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुदाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने, सहजीकरण गर्ने भन्ने छ। त्यसबाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुदा छ।
0: यो सँगै अब चिकित्सकहरूको आन्दोलन चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ। आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
1: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने, अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ। त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो वा होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भए त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले, नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्य कर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक सङ्घ र स्वास्थ्य कर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता, यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ।
0: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
1: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन। हामीले त्यहाँ बुदाहरूमा स्वयं चिकित्सक सङ्घले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा, केही दिन अघि वीरगञ्ज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कारवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेतबारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौँ।
4: अब यस मामिलामा हामी खुसी पनि छौँ, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्द्वलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ। अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौँ। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन गर्नु।
5: भनेपछि जुन तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्द्वको त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि आउन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
4: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौँ भने चरीचरणको पनि सम्भावना कम हुने भयो। बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको हानि बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ। एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ। जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बच्ने, सामुदायिक वनमा जाँदा हामी कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
5: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ होइन। नेपालमा चाहिँ कति ठेग्न सक्ने जस्तो छ त हाम्रो जनजङ्गलले?
4: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौँ। त्यसमा सकारात्मक खालका कदमहरू चाल्यौँ भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ। त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गऱ्यौँ भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
0: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या बिस्तारै बढिरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमा मोतोभरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके का अनुसार भूकम्पपछि भत्किएको इयो सपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमा मोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित सहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। इयोन सपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले 9,872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: where from the point of winding you can fly a Chinook in.
1: Mara naik tabai rati dekhi tanab ma raheko sunsari ko dakshini kshetra aaja bhane kehi shanta baneko cha. गैरातीसम्म झडप र तनावको स्थिति रहे पनि आज त्यस क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ. आज कुनै अप्रिय घटना नभएको सुनसरी प्रहरीले जनाएको छ. आज केही स्थानमा भेला भएका दुई समूहलाई प्रहरीले हटाएको छ. स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश कायमै रहेकाले भेला र जुलुस गर्न रोक लगाइएको छ. एकजनाको मृत्यु र नौजना घाइते हुने गरी भएको आइतबारको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको समिति घटनास्थल पुगेको छ. समितिले आज घटनास्थलमा स्थानीयसँग सोधपूछ गरेको छ भने घटनास्थलका प्रमाण र गोलीका खोका संकलन गरेको छ. समिति समक्ष स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए. हिजो दुई पक्षबीचको विवादले गर्दा समिति फिल्डमा जान सकेको थिएन. तर छानबिन समितिका एक सदस्यको विषयमा भने कप्तानगंजका केही स्थानीयले असहमति जनाउँदै नाराबाजी गरेका छन्. छानबिन समिति सदस्य प्रहरी उपरीक्षक विपिन रेग्मीले यसअघिको घटनामा पनि प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै स्थानीयको एक समूहले विरोध गरेको हो. आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुधे सहमति भएको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो. माग सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्. सहमति अनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ. यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार पारी नेपाल चिकित्सक संघसँगको सहकारीमा एउटा कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ. पर्सा वीरगंजको नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट भएको थियो. प्रमोदको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ. कुटपिटको विरोधमा मुलुकभरका चिकित्सक आन्दोलनमा थिए. नेपाल चिकित्सक संघको आह्वानमा दुई दिनदेखि मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प थिए. प्रधानमन्त्री बालन शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ. ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन आम नागरिकको धनधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्नेहरूमाथि कड़ा निगरानी राख्न निर्देशन दिनुभएको छ. सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको आज सम्पन्न केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालन शाहलाई सभापति पछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनित गरेको छ. पार्टी विधान अनुसार महाधिवेशनबाट चुनिएका सभापति सहित 8 पदाधिकारी र 99 केन्द्रीय सदस्य बाहेक बाँकी पदमा सभापतिको सिफारिशमा केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ. राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई शिफ्टमा सञ्चालन गर्ने भएको छ. दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने नेपालीको चाप बढेपछि विद्युतीय राहदानी सेवा दुई शिफ्टमा सञ्चालन गर्न लागि हो. विभागले सूचना जारी गर्दै भोलिदेखि 22 गतेसम्म दुई शिफ्टमा सेवा प्रवाह हुने जानकारी गराएको हो. विभागका अनुसार पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 देखि राति 9 बजेसम्म सञ्चालन हुनेछ. यस्तै सार्वजनिक विदाका दिन पनि शनिबार र आइतबार समेत बिहान 10 देखि अपरान्न 4 बजेसम्म सेवा प्रवाह गरिने विभागको भनाइ छ. नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले दुई शिफ्टको व्यवस्था गरिएको विभागले जनाएको छ. कपिलवस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्।
2: दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्। गत असार 31 पछि कृषि सामग्री तौली हवा र साल ट्रेडिङ कर्पोरेशन कृष्णनगरबाट मल वितरण कार्य रोकिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा जिल्ला मल व्यवस्थापन समितिका सचिव घनश्याम चौधरीले बताउनुभयो। मल वितरण कार्य रोकिदा किसानहरू चिन्तित बनेको उहाँको भनाइ छ। कृषि सामग्री कम्पनी लिमिटेड डेढ तौली हवा शाखाका प्रमुख विष्णु भण्डारीले साउन 1 देखि मल बिक्री वितरण रोकिएको बताउनुभयो। उहाँले सीमित स्टक बाँकी भए पनि चालू आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नहुँदा मल बिक्री वितरणमा समस्या आएको बताउनुभयो। कोटा निर्धारण पत्र आएपछि मल बिक्री गरिने उहाँले बताउनुभयो।

0: काङ्ग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि काममा संलग्न नहुन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ। प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै निर्देशन अवज्ञा गरेको पाइए विधान अनुसार कारवाही गरिने चेतावनी दिनुभएको हो। पार्टीका सबै समिति नेता र सदस्यलाई पीडित परिवारलाई सहयोग गर्न, घाइतेको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने काममा खटिन पार्टीले आग्रह गरेको छ। यस्तै सुपार्टीका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपस्थितिमा प्रश्न गर्नुभएको छ। राष्ट्रपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका थापाले प्रधानमन्त्री र सरकारको अनुपस्थितिमा प्रश्न गर्नुभएको छ।
1: प्रधानमन्त्रीले यस्तो बेलामा चाहिँ प्रधानमन्त्री जस्तो बन्नुपर्छ, यस्तो बेलामा चाहिँ म जस्तो छु त्यस्तै हुन्छु भनेर हुँदैन, सधैँ मैले एक्लै बोलान्छु भनेर हुँदैन। कसैको लामो बोल्ने प्रधानमन्त्री पनि हामीले देख्यौँ, छोटो बोल्ने प्रधानमन्त्री पनि हामीले देख्यौँ। म पुरानो कुराहरू केही पनि गर्दिनँ, पहिलाको जस्तो होइन भनेर भन्ने बेलामा जहाँ भन्नुपर्ने त्यहाँ भन्नुहोस्, नगर्नुहोस्। तर यी कुराहरू त साझा कुराहरू हुन् नि।
0: सुनसरीको देवानगंजमा भएको झडपको छानबिनका लागि गठित समितिमा सरकारले दुई सदस्य थपेको छ। गृह मन्त्रालयले प्राविधिक विश्लेषणका लागि एसपी मोहन सिंह धामी र ब्यालिस्टिक तथा फरेन्सिक विज्ञ इन्सपेक्टर दिवेश अवस्थीलाई सदस्य मनोनयन गरेको हो। थपेका सदस्यहरूसहित समितिलाई घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। आइतबार राति देवानगंजमा दुई समावेश भएको झडपपछि वास्तविकता पत्ता लगाउन सोमबार गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको समर्थकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो। राहदानी विभागले दैनिक 1500 राहदानी छाप्न थालेको छ। विभागले दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य बढेको जनाएको छ। विद्युतीय राहदानी सम्बन्धी सेवा काठमाडौँमा मात्र सीमित नरहेको विभागले जनाएको छ। देशभरका 77 जिल्ला प्रशासन कार्यालय र विभिन्न इलाका प्रशासन कार्यालयबाट समेत सेवा उपलब्ध हुँदै आएको छ। विदेशमा रहेका नेपाली नागरिकले विदेशका नेपाली नियोग मार्फत विद्युतीय राजधानी सम्बन्धी सेवा लिन सक्ने व्यवस्था छ। नेपालमा विद्युतीय राजधानी वितरणको औपचारिक सुरुवात 2078 मङ्सिर 1 गते भएको थियो। आन्दोलनरत चिकित्सक र सरकारबीच 5 बुँदे सहमति भएको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो। माग सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार पारी नेपाल चिकित्सक संघसँगको सहकारीमा एउटा कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ। पर्सा वीरगंजको नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट भएको थियो। प्रमोदको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कुटपिटको विरोधमा मुलुकभरका चिकित्सक आन्दोलनमा थिए। नेपाल चिकित्सक संघको आह्वानमा 2 दिनदेखि मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प थिए।
0: साउन 15 देशभर 1 अर्ब रुपियाँ भन्दा बढीको दूध कारोबार हुने अनुमान गरिएको छ।
3: साउन 15 खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने नेपाल डेरी एसोसिएसनको अपेक्षा छ। यस वर्ष साउन 15 दिन देशभर करिब 1 करोड़ लिटर दूध खपत हुने अनुमान छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट 1 अर्ब रूपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने विश्वास छ। यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ। राष्ट्रिय दुग्ध विकास बोर्डको 2077 साल फागुन 15 गतेको निर्णय अनुसार हरेक वर्ष साउन 15 राष्ट्रिय खीर दिवसका रूपमा मनाउने परम्परा छ। नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाईमा व्यस्त किसानले साउन 15 परिवार, आफन्त र समुदायसँग खुशी साटासाट गर्ने अवसरका रूपमा मनाउँछन्। खीर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास छ। पोषणका हिसाबले पनि खीरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्व उपलब्ध गराउने भएकाले यसको महत्व उच्च छ।
0: नेपाली महिला कबड्डी टोलीले विश्व एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरुष कबड्डी टोली पनि हाल भारतमै प्रशिक्षणरत छ। नेपाली महिला कबड्डी टोलीले भारतको हरियाणामा भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकाडेमीमा 1 महिना अभ्यास गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै अभ्यासलाई निरन्तरता दिनेछ। आगामी असोज 2 गते टोली भारतबाट एसियाली रूपमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ। अहिलेसम्म खबर यति नै। नमस्कार।

0: अधिकार कर्मीहरूले सुनसरीको कप्तानगंज घटनामा प्रहरले अनावश्यक घातक गोली प्रयोग गरेको आरोप लगाएका छन्। 26 जना नागरिक अगुवा र अधिकार कर्मीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटना भड्काइएको विषयमा निष्पक्ष छानबिन गर्न भनेका छन्। घाइतेहरूको निशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न, पीड़ित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चित गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्। कप्तानगंज घटनामा सेनाको प्रयोगलाई लिएर पनि नागरिक अगुवा र अधिकार कर्मीको प्रश्न छ। कप्तानगंज घटनामा गृहमन्त्री सुदन गुरुङको भूमिकालाई लिएर पनि नागरिक अगुवा तथा अधिकार कर्मीले प्रश्न गरेका छन्। गृहमन्त्री गुरुङको सीमा क्षेत्रको भ्रमणपछि यो घटना भएकोमा सुरक्षा परिषद सक्रिय हुनुपर्ने उनीहरूको सुझाव छ। सरकारको भूमिकाप्रति सर्वदलीय बैठकमा विपक्षी कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदुम्बेले पनि असन्तुष्टि जनाउनु भएको छ।
1: यस्तो विषयमा पनि सरकार किन अहिले पनि स्ट्याटसको भरमै मात्रै चाहिँ आफूलाई क्रियाशील गरेर राख्नु भएको छ? स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ? ग्राउन्ड जिरोमा किन पुगिरहेको छैन सरकार? सरकारले किन आफूलाई चाहिँ जिम्मेवारपूर्वक ढङ्गबाट चाहिँ प्रस्तुत गराउन किन हिचकिचाइरहेको छ? यस्तो संवेदनशील विषयमा राष्ट्रपतिजीसँग संवाद गर्ने या अन्य धेरै त्यस्ता निकायहरूसँग संवाद गरिकन आफूलाई अगाडि बढाउँदा त स्वयं राष्ट्र पार्टीलाई फाइदा हुने हो, स्वयं सरकारको चाहिँ कामको चाहिँ काम देखिने हो नि त, र पनि किन उहाँले हिचकिचाइ राख्नु भएको छ?
0: मुलुकमा शान्ति तथा सद्भाव कायम गर्न भन्दै रूपन्देहीको बुटवलमा सद्भाव रयाली निकालिएको छ। मुस्लिम सामाजिक संस्थाको समर्थनमा युवाहरूको समूह मेन्स रुम रिलोडेड एमआरआरले बुटवलले र्याली निकालेको हो। राजमार्ग 4 निकालेको र्याली मिलनचोक बस पार्क अस्पताल लाइन पुष्पलाल पार्कमा पुगेर सकिएको छ। सहभागीले मुलुकमा सामाजिक एकता कायम गर्न आग्रह गरेका छन्। दुई समुदायको असमझदारीका कारण आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिण क्षेत्र शान्त बन्दै गएको छ। बुधबार केही स्थानमा भेला भएका दुई समूहलाई प्रहरले हटाएको छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश कायमै रहेकाले भेला र जुलुस गर्न रोक लगाइएको छ। 1 जनाको मृत्यु र 9 जना घाइते हुने गरी भएको आइतबारको घटनाको छानबिनका लागि गृह मन्त्रालयले बनाएको छानबिन समिति घटनास्थल पुगेको छ। समितिले घटनास्थलमा स्थानीयसँग सोधपुछ गरेको छ भने घटनास्थलका प्रमाण र गोलीका खोका सङ्कलन गरेको छ। पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या 4 वर्षको अवधिमा झण्डै दोब्बर भएको छ। थप शंकर आचार्यबाट।
2: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा 41 वयस्क बाघ रहेकोमा यसपटक यो संख्या बढेर 71 पुगेको छ। यससँगै पर्सा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको संख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकीमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्। 627.39 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्सा बारा र मकवानपुर जिल्लासम्म विस्तार गरिएको छ। यो निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघको महत्त्वपूर्ण जैविक मार्गका रूपमा परिचित छ।
0: कपिलवस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्।
3: दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्। गत असार 31 कृषि सामग्री तौली हवा र साल ट्रेडिङ कर्पोरेशन कृष्णनगरबाट मल वितरण कार्य रोकिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा जिल्ला मल व्यवस्थापन समितिका सचिव घनश्याम चौधरीले बताउनुभयो। मल वितरण कार्य रोकिँदा किसानहरू चिन्तित बनेको उहाँको भनाइ छ। कृषि सामग्री कम्पनी लिमिटेड तौली हवा शाखाका प्रमुख विष्णु भण्डारीले साउन 1 मल बिक्री वितरण रोकिएको बताउनुभयो। उहाँले सीमित स्टक बाँकी भए पनि चालू आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नहुँदा मल बिक्री वितरणमा समस्या आएको बताउनुभयो।
0: राजधानी विभागले विद्युतीय राजधानी सेवा 2 शिफ्टमा सञ्चालन गर्ने भएको छ।
4: दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने नेपालीको चाप बढेपछि विद्युतीय राजधानी सेवा 2 शिफ्टमा सञ्चालन गर्न लागि हो। विभागले सूचना जारी गर्दै भोलिदेखि 22 गतेसम्म 2 शिफ्टमा सेवा प्रवाह हुने जानकारी गराएको हो।
0: आईसीसी विश्वकप क्रिकेट लिग 2 नेपाल नेदरल्याण्डसँग 57 रनले पराजित भएको छ। नामिबिया समेत सहभागी त्रिगुणात्मक सिरिजमा घरेलु टोली नेदरल्याण्डसले नेपाललाई जितका लागि 226 रनको लक्ष्य दिएको थियो। लक्ष्य पक्राएको नेपाल 12 ओभरमा छँदा 168 रनमा समेटिएको हो।
5: नमस्कार। यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो।

0: सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरुद्ध 2,26,00,000 भ्रष्टाचार गरेको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा चौधरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चौधरीको वैधानिक आयभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको निष्कर्ष आयोगले निकालेको छ। चौधरी तथा उहाँको एकाघर परिवारका सदस्यको सार्वजनिक सेवाबाट प्राप्त पारिश्रमिक, जग्गा बिक्री, सापटी लगायत वैधानिक स्रोतबाट 2,72,00,000 आमदानी भएको देखिएको आयोगले जनाएको छ। आयोगले चौधरीकी श्रीमती अर्पणा कुमारीका नाममा रहेको गैर कानूनी स्रोतबाट आर्जित बनेका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उहाँलाई पनि प्रतिवादी कायम गरिएको जनाएको छ। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको पुनः संरचना गरेको छ। प्रदेश मन्त्री परिषदको बैठकले 9 मन्त्रालय रहने व्यवस्था गरेको थियो। यसअघि 12 मन्त्रालय थिए। प्रदेश सरकारको संरचनालाई आवश्यकताअनुसार परिमार्जन गरिएको प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काफ्रीले जानकारी दिनुभएको छ। पुनः संरचनापछि यही मन्त्रालयका जिम्मेवारी एक आपसमा समायोजन गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ सम्बन्धी कार्य शहरी विकास मन्त्रालयसँग एकीकृत गरिएको छ। वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी यसको नाम वन वातावरण तथा पर्यटन मन्त्रालय कायम गरिएको छ। कङ्ग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि काममा संलग्न नहुन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ। प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै निर्देशन अपेक्षा गरेको पाइए विधान अनुसार कारवाही गरिने चेतावनी दिनुभएको हो। मन्त्री परिषद बैठकले 9 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभएको हो।
1: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक।
0: अब खबर फटाफट।
2: नेपालमा बाघको संख्या बढेर 429 पुग्यो। सन् 2022 गणनामा 355 रहेको बाघ संख्या बढ्दा चितवनमा सबैभन्दा बढी 145 बाघ भेटिए। बर्ड फ्लू नियन्त्रणमा आएपछि अण्डा, मासु र चल्लाको मूल्य फेरि बढ्न थाल्यो। अण्डाको समर्थन मूल्य प्रति क्रेट 30 रुपियाँले बढ्यो। उत्पादन घटे पनि बजार माग बढेको व्यवसायीको भनाई। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा किमो उपचारका लागि बिरामीको चाप। दैनिक करिब 300 बिरामी आउने भए पनि 200 जनालाई मात्रै सेवा दिन सम्भव। 5 दिनसम्म पालो कुर्नुपर्ने अवस्था। सुदूरपश्चिमबाट हुने निर्यात अझै कच्चा पदार्थमै सीमित। गौरीफन्टा नाकाबाट 1,29,00,000,00,000 रुपियाँ भन्दा बढीको वस्तु निर्यात भए पनि अधिकांश वनजन्य उत्पादनमा आधारित। प्रथम नागरिकको घोषणा व्यवहारमा कार्यान्वयन गर्न धिमाल समुदायको माग। मातृभाषा, शिक्षा, रोजगारी र नीति निर्माणमा सहभागिता सुनिश्चित गर्नुपर्ने अगुवाहरूको जोड। एकै दिन देशभर विपदका 42 घटना हुँदा 3 जनाको मृत्यु। सर्पदंश, पहिरो, आगलागी र वर्षा जन्ने घटनाबाट 21 जना घाइते, 10 जिल्ला प्रभावित।
0: विश्व फुटबल महासंघ अध्यक्ष जियानी इन्फ्यान्टिनोले मुख्य प्रतियोगिताको हिस्सेदारी निजी लगानीकर्तालाई बेच्ने योजना विवादमा परेको छ। अध्यक्ष इन्फ्यान्टिनोले आफ्नो योजनाको समर्थन गर्न भन्दै फुटबल संघहरूलाई 30 मिलियन पाउन्ड बराबरको आर्थिक सहायता प्रस्ताव ल्याउनु भएको छ। प्रस्तावलाई लिएर 55 देश सदस्य रहेको युएफएले आपतकालीन बैठक बोलाउँदा अङ्ग्रेज फुटबल संघले गम्भीर चासो व्यक्त गरेको छ। इङ्ल्यान्डका पूर्व डिफेन्डर गेरी नेभिलले यो प्रस्ताव unabekshit thiena bannu bhayeko cha.
3: You're trying to paint a picture always that's positive about football because there's so much to love and there are great games, but then you see some of the things that happen from a governance perspective and from a leadership perspective and it falls well short of the standards that, to be fair, football fans would expect and anybody would want for the game.
0: नेपाली महिला कबड्डी टोलीले विश्व एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरुष कबड्डी टोली पनि हाल भारतमै प्रशिक्षणरत छ। नेपाली महिला कबड्डी टोलीले भारतको हरियाणामा भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकाडेमीमा 1 महिना अभ्यास गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै अभ्यासलाई निरन्तरता दिनेछ। आगामी असोज 2 गते टोली भारतबाटै एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ। एसियाली खेलकुद आगामी असोज 3 गतेदेखि सुरु हुने नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झाले जानकारी दिनुभएको छ। महिला कबड्डीमा आफ्नो राष्ट्र सहभागी। नमस्कार।

0: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको सम्पर्क सुदृढीकरण सम्वाद कार्यक्रम गरिएको छ। बिम्स्टेक क्षेत्रभित्र जनस्तरको सम्पर्क विस्तार र क्षेत्रीय सहकारलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले गरेको कार्यक्रममा महासचिव इन्द्रमणि पाण्डेले विगत 3 दशकमा बिम्स्टेकले हासिल गरेको उपलब्धि, जारी संस्थागत सुधार तथा आगामी प्राथमिकताबारे जानकारी गराउनु भएको छ। कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव किरण साक्यले बिम्स्टेकको विकासक्रम, उपलब्धि तथा क्षेत्रीय एकीकरणका चुनौतीबारे समीक्षा गर्नुभएको छ। दुई समुदायको असमझदारीका कारण आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिण क्षेत्र शान्त बन्दै गएको छ। बुधबार केही स्थानमा भेला भएका 2 समूहलाई प्रहरले हटाएको छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश कायमै रहेकाले भेला र जुलुस गर्न रोक लगाइएको छ। 1 जनाको मृत्यु र 9 जना घाइते हुने गरी भएको आइतबारको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थल पुगेको छ। समितिले घटनास्थलमा स्थानीयसँग सोधपुछ गरेको छ भने घटनास्थलका प्रमाण र गोलीका खोका सङ्कलन गरेको छ। मुलुकमा शान्ति तथा सद्भाव कायम गर्न भन्दै रूपन्देहीको बुटवलमा सद्भाव र्याली निकालिएको छ। मुस्लिम सामाजिक संस्थाको समर्थनमा युवाहरूको समूह मेन्स रुम रिलोडेड एमआरआर बुटवलले र्याली निकालेको हो। सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयमता अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ तथा विपक्षी नेता पुगेका छन्। सुनसरीमा साम्प्रदायिक तनाव उत्पन्न भएसँगै सत्तारूढ दलको शीर्ष नेतृत्वले आह्वान गरेको सर्वदलीय बैठकका सहभागी नेताहरूले यस्ता प्रकृतिका घटनाको जरीसम्म पुगेर हल खोज्नुपर्ने बताएका हुन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग कुरा गरेका छौँ।
1: खास गरी अब राष्ट्रपति सभापतिले यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनैतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफ्नो सूचना स्रोतका आधारमा आफ्नो ढङ्गले कतिपय घटनाहरूलाई त्यहाँ बुझेर आएका छौँ। त्यस कारणले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ मूर्ति सेलाउने बेला हुन्छ अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यस कारण यसको समस्याको जरासम्मै जानुपर्छ। सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन भनेर भन्यौँ।
2: बैठक भयो, वक्तव्य निस्क्यो, अब हुन्छ चाहिँ कि आज अनुगमन टोली पनि पुग्या छ पुग्नलाई?
1: यो समस्याको जरासम्मै पुग्न र सामाजिक सद्भाव चाहिँ कायम गरिराख्नको लागि एउटा ठोस निष्कर्षमा पुग्न एउटा समिति बनाइयोस्, अध्ययन गरियोस् भनेर भनेको छौँ। अब
0: वर्षा राष्ट्रिय निकुञ्जमा बाघको संख्या 4 वर्षको अवधिमा झन्डै दोब्बर भएको छ।
3: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा 41 वयस्क बाघ रहेकोमा यसपटक यो संख्या बढेर 71 पुगेको छ। यससँगै पर्सा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको संख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकेमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्।
0: वर्षाबाट शङ्कर आचार्य। बेलायतका भेटरन मिनिस्टर काल्भिन बेलीले 1,000 पेन्सनरसँग माफी माग्नु भएको छ। रक्षा मन्त्रालयको प्रणालीले गल्तीवश 1,000 अवकाशप्राप्त सेवकलाई रेन्ट लागेको विवरण पठाएको भन्दै मन्त्री बेलीले सुधार गर्ने बताउनु भएको छ। रेडियो 4 मनीबक्स कार्यक्रममा उहाँले घटनाको अनुसन्धान गर्ने बताउनु भएको छ।
4: Those people that are impacted should rest assured that we will work with them to make sure that we have tailored repayment plans, that the way in which we address this will be manageable.
0: Society,

0: ललितपुर एक कुपनरमा रहेको ग्रान्ड बोइज होस्टल 1 लाख रुपियाँ जरिवानामा परेको छ। स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरिएको विभागले जनाएको छ। ललितपुर 7 बाटोको सिद्धिविनायक श्री गणेश स्टोर र काठमाडौँ खरिबोटको तिनचोक सप्लायर्सलाई सरकारले तोकेको ग्यास वितरण सम्बन्धी मापदण्डको पालना गर्दै समानुपातिक तवरले खाना पकाउने ग्यास वितरण गर्न निर्देशन दिइएको छ। विभागले विभिन्न 8 व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको थियो। अधिकांश फर्मलाई विभागले व्यवसायसँग सम्बन्धित कागजात राख्न बिलपिचक अनिवार्य लागू गर्न निर्देशन दिइएको विभागले जनाएको छ। अधिकार कर्मीहरूले सुनसरीको कप्तानगंज घटनामा प्रहरले अनावश्यक घातक गोली प्रयोग गरेको आरोप लगाएका छन्। 26 जना नागरिक अगुवा र अधिकार कर्मीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटना भड्काइएको विषयमा निष्पक्ष छानबिन गर्न भनेका छन्। घाइतेहरूको निशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई उचित राहत क्षतिपूर्ति तथा न्यायको सुनिश्चितता गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्। कप्तानगंज घटनामा सेनाको प्रयोगलाई लिएर पनि नागरिक अगुवा र अधिकार कर्मीको असन्तुष्टि छ। कप्तानगंज घटनामा गृहमन्त्री सुदन गुरुङको भूमिकालाई लिएर नागरिक अगुवा र अधिकार कर्मीले प्रश्न गरेका छन्। गृहमन्त्री गुरुङको सीमा क्षेत्रको भ्रमणपछि यो घटना भएकोमा सुरक्षा परिषद सक्रिय हुनुपर्ने उनीहरूको सुझाव छ। सरकारको भूमिकाप्रति सर्वदलीय बैठकमा विपक्षी कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पनि असन्तुष्टि जनाउनु भएको छ।
1: यस्तो विषयमा पनि सरकार किन अहिले पनि स्ट्याटसको भरमै मात्रै चाहिँ आफूलाई क्रियाशील गरेर राख्नु भएको छ? स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ? ग्राउन्ड जिरोमा किन पुगिरहेको छैन सरकार? सरकारले किन आफूलाई चाहिँ जिम्मेवारपूर्वक ढङ्गबाट चाहिँ प्रस्तुत गराउन किन हिचकिचाइरहेको छ? यस्तो संवेदनशील विषयमा राष्ट्रपतिजीसँग संवाद गर्ने या अन्य धेरै त्यस्ता निकायहरूसँग संवाद गरिकन आफूलाई अगाडि बढाउँदा त स्वयं राष्ट्र पार्टीलाई फाइदा हुने हो, स्वयं सरकारको चाहिँ कामको चाहिँ काम देखिने हो नि त, र पनि किन उहाँले हिचकिचाइ राख्नु भएको छ?
0: मन्त्री परिषद बैठकले 9 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेल,
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक।
0: आन्दोलनरत चिकित्सक र सरकारबीच 5 बुँदे सहमति भएको छ।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो। माग सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार पारी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एउटा कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ। पर्सा वीरगंजको नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट भएको थियो। प्रमोदको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कुटपिटको विरोधमा मुलुकभरका चिकित्सक आन्दोलनमा थिए। नेपाल चिकित्सक संघको आह्वानमा 2 दिनदेखि मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प थिए।
0: नेपाली महिला कबड्डी टोलीले विश्व एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरुष कबड्डी टोली पनि हाल भारतमै प्रशिक्षणरत छ। नेपाली महिला कबड्डी टोलीले भारतको हरियाणामा भाइब्रेन्ट इन्टरनेसनल स्कूल एन्ड कबड्डी एकाडेमीमा 1 महिना अभ्यास गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै अभ्यासलाई निरन्तरता दिनेछ। आगामी असोज 2 गते टोली भारतबाट एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ। एसियाली खेलकुद आगामी असोज 3 गतेदेखि सुरु हुने नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झाले जानकारी दिनुभएको छ। महिला कबड्डीमा 8 राष्ट्रको सहभागिता रहनेछ। आइसिसी विश्वकप क्रिकेट लिग 2 नेपाल नेदरल्यान्डसँग 57 रनले पराजित भएको छ। नामिबिया समेत सहभागी त्रिगुणात्मक सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि 226 रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको नेपाल 12 बल बाँकी छँदा 168 रनमा समेटिएको हो। नेदरल्यान्ड्सका लागि नुआ कोर्सले सर्वाधिक 70 रन बनाउनु भएको छ। बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक 4 विकेट चार्नु भएको छ। प्रतियोगितामा नेपालले यसअघिका 3 खेल हारिसकेको छ। खेलपछि लिग अङ्क तालिकामा नेपाल 5 स्थानमा रहेको छ। अहिलेसम्म खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सुनसरीका जनप्रतिनिधि तथा नागरिक समाजका सदस्यले जिल्लामा शान्ति सुव्यवस्थाका लागि पाँच बुँदे प्रतिबद्धता व्यक्त गरेका छन्। सुनसरीमै बसेको सर्वपक्षीय बैठकमा सहभागीले उत्तेजना फैलाने गतिविधि नगर्ने निर्णय समेत गरेका छन्। संघीय संसदका सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रतिनिधि, पत्रकार, नागरिक समाजका सदस्यले संयुक्त हस्ताक्षर मार्फत प्रतिबद्धता जनाएका हुन्। गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्बसालका स्वकीय सचिव समेत उपस्थित भएको बैठकमा दलका नेता, सहायक सिडिओ, सुरक्षा निकायका प्रमुख र धार्मिक संगठनका नेता पनि सहभागी थिए। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री यामलाल कणेलले पूर्व मुख्यमन्त्रीका सुविधा नलिने हुनुभएको छ। सार्वजनिक सन्देश जारी गर्दै कणेलले आफूले पूर्व मुख्यमन्त्रीका रूपमा राज्यबाट कुनै पनि सेवा, सुविधा र सुरक्षा नलिने बताउनु भएको हो। सार्वजनिक सेवाप्रतिको आफ्नो प्रतिबद्धता भने पदसँग सीमित नरहने कणेलको भनाइ छ। कणेलले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा विकासको संस्थागत आधार निर्माणका लागि इमान्दार प्रयास गरेको उल्लेख गर्नुभएको छ। कर्णालीमा नेकपाका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य मङ्गलबहादुर साईले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरुद्ध 2,26,00,000 भ्रष्टाचार गरेको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा चौधरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चौधरीको वैधानिक आयभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको निष्कर्ष आयोगले निकालेको छ। चौधरी तथा उहाँको एकाघार परिवारका सदस्यको सार्वजनिक सेवाबाट प्राप्त पारिश्रमिक, जग्गा बिक्री, सापट्टी लगायत वैधानिक स्रोतबाट 2,72,00,000 आमदानी भएको देखिएको आयोगले जनाएको छ। आयोगले चौधरीकी श्रीमती अर्पणा कुमारीका नाममा रहेका गैर कानुनी स्रोतबाट आर्जित भनिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उहाँलाई पनि प्रतिवादी कायम गरिएको जनाएको छ। सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयम अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ तथा विपक्षी नेताहरू पुगेका छन्। सर्वदलीय बैठकमा सहभागी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,
1: खास गरी अब राष्ट्रपति सभापतिले यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनैतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफआफ्नो सूचना स्रोतका आधारमा आफआफ्नो ढङ्गले कतिपय घटनाहरूलाई चाहिँ बुझेर आएका छौँ, त्यसै हामीले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू, उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ, मूर्ति सेलाउने बेला हुन्छ, अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यसकारण यसको समस्याको जरासम्मै जानुपर्छ, सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन।
0: लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको पुनः संरचना गरेको छ। प्रदेश मन्त्री परिषदको बैठकले 9 मन्त्रालय रहने व्यवस्था गरेको हो। यसअघि 12 मन्त्रालय थिए। प्रदेश सरकारको संरचनालाई आवश्यकताअनुसार परिमार्जन गरिएको प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काफ्रीले जानकारी दिनुभएको छ। पुनः संरचनापछि केही मन्त्रालयका जिम्मेवारी एक आपसमा समायोजन गरिएको छ। अब खबर फटाफट।
2: नेपालमा बाघको संख्या बढेर 429 पुग्यो। सन् 2022 गणनामा 355 रहेको बाघ संख्या बढ्दा चितवनमा सबैभन्दा बढी 145 बाघ भेटिए। बर्ड फ्लू नियन्त्रणमा आएपछि अण्डा, मासु र चल्लाको मूल्य फेरि बढ्न थाल्यो। अण्डाको समर्थन मूल्य प्रति क्रेट 30 रूपियाँले बढ्यो। उत्पादन घटे पनि बजार माग बढेको व्यवसायीको भनाई। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा किमो उपचारका लागि बिरामीको चाप। दैनिक करिब 300 बिरामी आउने भए पनि 200 जनालाई मात्रै सेवा दिन सम्भव। 5 दिनसम्म पालो कुर्नुपर्ने अवस्था। सुदूरपश्चिमबाट हुने निर्यात अझै कच्चा पदार्थमै सीमित। गौरीफन्टा नाकाबाट 1,29,00,000,000 रुपियाँ भन्दा बढीको वस्तु निर्यात भए पनि अधिकांश वनजन्य उत्पादनमा आधारित।
0: विश्व फुटबल महासंघ फिफाले फुटबल खेल्दा पोकल्यान्ड टापुको विषय उठाउने अर्जेन्टिना टिम विरुद्ध सुनवाई सुरु गरेको छ। नमस्कार।

0: नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समयसीमासहित समिति गठन गरेको जनाएको छ। तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढाइनेछ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण साहिलीका अनुसार सो निर्णय गरिएको हो। सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजना सम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी बाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। बाघको संख्या बढेसँगै देशका कतिपय बाघलाई संवेदनशील क्षेत्र घोषणा गरेर अगाडि जाने बेला आएको विज्ञले बताएका छन्। बाघ दिवसको कार्यक्रममा कृषि वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद भट्टले संख्या बढ्दा समाजमा पर्न सक्ने प्रभाव अनुमान गर्नुभएको छ।
1: कुन कुन स्थानीय तहहरू छन्, कहाँको समुदाय छ, त्यसलाई म्यापिङ गरिकन त्यसलाई डिफरेन्टली ट्रिट गरेन भने त्यो समुदायमा यसले जोखिम निम्त्याउन सक्छ। त्यसैले अबको दिनमा हामी सबै बसेर संवेदनशीलताका विभिन्न लेयरहरू वर्गीकरण गरेर अगाडि बढ्नुपर्ने हुन्छ र त्यही अनुसार कार्यक्रमहरू र हाम्रा प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने हुन्छ यो उपलब्धिलाई जोगाउनका लागि।
0: आगामी वर्षहरूमा बाघको संख्या 429 बढेर कतिसम्म पुग्ला भन्ने प्रक्षेपण गर्नुपर्ने उहाँको भनाइ छ। बाघको मानिससँग हुने द्वन्द्वलाई विशेष कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने उहाँको सल्लाह छ।
1: हिजो कन्जर्भेसनमा मात्रै हामी केन्द्रित थियौँ भने अब समुदाय र यसको बिचको कन्फ्लिक्ट आउँदैछ, त्यसलाई मिनिमाइज कसरी गर्ने हो मैले भने यो कन्जर्भेसनको उपलब्धि समुदायको ठुलो त्यागको उपलब्धि हो भने त्यसलाई मेन्टेन गर्न हामीले लगानी कहाँ कहाँनिर गर्ने हो, कस्तो कस्तो किसिमको लगानी गर्ने हो, कस्ता कस्ता किसिमका इन्टरभेन्सन गर्ने हो भन्ने कुरा आइडेन्टिफाई गरौँ, प्लान गरौँ, ताकि समुदायलाई कुनै किसिमको नोक्सान नहुने गरिकन हामीले बाघको सङ्ख्याको जुन ग्रोइङ फेजमा छौँ
0: जङ्गलमा राख्न नसकेका बाघ महानगरहरूले चिडियाखाना वा त्यस्तै केन्द्र बनाएर राख्न सक्ने विकल्पमा छलफल भइरहेको भट्टले बताउनु भएको छ। आन्दोलनरत चिकित्सक र सरकारबीच 5 बुँदे सहमति भएको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो। माग सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार पारी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एउटा कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ। पर्सा वीरगंजको नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट भएको थियो। प्रमोदको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कुटपिटको विरोधमा मुलुकभरका चिकित्सक आन्दोलनमा थिए।
0: बेलायतका भेटरन मिनिस्टर काल्भिन बेलीले 1000 पेन्सनरसँग माफी माग्नु भएको छ। रक्षा मन्त्रालयको प्रणालीले गल्तीवश 1000 अवकाशप्राप्त सेवकलाई ऋण लागेको विवरण पठाएको भन्दै मन्त्री बेलीले सुधार गर्ने बताउनु भएको छ। Radio 4ko Money Box कार्यक्रममा उहाँले घटनाको अनुसन्धान गर्ने बताउनु भएको छ।
3: Those people that are impacted should rest assured that we will work with them to make sure that we have tailored repayment plans, that the way in which we address this will be manageable, and I hope to be working closely with all of these people. I would steer them towards our veteran services and to the helplines that are available, and we will do all we can to make sure that our response to this is as empathetic as it can be.
0: स्वचालित प्रणालीले ती पेन्सनरलाई £1,00,000 बढी खर्च गरेर रेन्ट लागेको गलत सूचना पठाएको थियो र विश्व फुटबल महासंघ अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको हिस्सेदारी निजी लगानीका ठुला बेच्ने योजना ल्याएको विवाद परेको छ।
4: यो PFBS गोर्खा रेडियो हो।

संसारिक घटनालाई लिएर देशका 14 मिडियाले नियम उल्लङ्घन गरेको नेपाल प्रेस काउन्सिलले जनाएको छ। आचार संहिता विपरीतका सामग्री हटाउन फोन मार्फत दिएको निर्देशन 7 मिडियाले पालना गरी हटाएको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ। काउन्सिलका सहप्रवक्ता रामचरण बोहराले जारी गरेको विज्ञप्तिमा एउटा मीडियालाई 24 घण्टाभित्र लिखित निर्देशनसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको उल्लेख छ। मीडिया अन्तर्गत आबद्ध नभएका 5 फेसबुक पेज र एउटा युट्युब च्यानलले 8 गम्भीर प्रकृतिका सामग्री सम्प्रेषण गरेका कारण कारवाहीका लागि प्रहरीका उजुरी दिइएको छ। सुनसरी लगायत ठाउँमा देखिएका संवेदनशील घटना सम्प्रेषणमा अनुगमन भइरहेको काउन्सिलले जनाएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरुद्ध 2,26,00,000 भ्रष्टाचार गरेको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा चौधरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चौधरीको वैधानिक आयभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको निष्कर्ष आयोगले निकालेको छ। चौधरी तथा उहाँको एकाघर परिवारका सदस्यको सार्वजनिक सेवाबाट प्राप्त पारिश्रमिक, जग्गा बिक्री, सापट्टी लगायत वैधानिक स्रोतबाट 2,72,00,000 आमदानी भएको देखिएको आयोगले जनाएको छ। आयोगले चौधरीकी श्रीमती अर्पणा कुमारीका नाममा रहेको गैर कानुनी स्रोतबाट आर्जित बनिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उहाँलाई पनि प्रतिवादी कायम गरिएको जनाएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायकका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको सम्पर्क सुदृढीकरण सम्वाद कार्यक्रम गरिएको छ। बिम्स्टेक क्षेत्रभित्र जनस्तरको सम्पर्क विस्तार र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा महासचिव इन्द्रमणि पाण्डेले विगत 3 दशकमा बिम्स्टेकले हासिल गरेका उपलब्धि, जारी संस्थागत सुधार तथा आगामी प्राथमिकताबारे जानकारी गराउनु भएको छ।